रोप्छ। के तपाईँ दिनहो हाई पावर मोटर चलाएर घरको छतको ट्याङ्कीमा पानी भर्दै हुनुहुन्छ? घरमा प्रयोग हुने गिजर, हिटर, इन्डक्सन र इन्फ्रारेड चुलो जस्ता थर्मल लोड उपकरण चलाउनुहुन्छ? जनाएकोहुन्छ। नेपाल विद्युत प्राधिकरणले श्रावण 1 गते अर्थात आजदेखि तपाईँले खपत गरेको बिजुलीको बिलमा अतिरिक्त 5% मूल्य अभिवृद्धि कर भ्याट थपेर बिल पठाउने भएको छ। सबैका लागि होइन, 50 युनिट भन्दा कम खपत गर्नुहुन्छ भने तपाईँ 5% भ्याटको दायरामा पर्नुहुन्न। त्योभन्दा बढ़ी खपत गर्नुहुन्छ भने बिलमा 5% भ्याट जोडिनेछ। सरकारले पहिलो 50 युनिटसम्मको विद्युत महसुलमा भ्याट नलाग्ने घोषणा गरेकाले पहिलो 50 युनिटको 360 रूपियाँ 17% भ्याटमुक्त हुनेछ। प्राधिकरणले आफ्नो बिलिङ प्रणालीमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकको हकमा अतिरिक्त भ्याट जोड्ने तयारी गरिसकेको छ। मासिक 151 देखि 250 युनिट खपत गर्ने घरधुरीको संख्या 2.5 लाख भन्दा बढ़ी छ। एसी जडित सुविधायुक्त घर, विद्युतीय सवारी साधन चार्ज गर्ने घर यो श्रेणीमा पर्दछ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारिज गरेको थियो। मन्त्री परिषदको पछिल्लो बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपा र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कडेल विरूद्ध प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेपाली कम्युनिष्ट पार्टीका 5 जना र कांग्रेसका 11 जना गरी 16 जना सांसदहरूको समर्थन रहेको छ। अविश्वास प्रस्तावसँग नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरिएको छ। सुसारेको रूपमा काम गर्न निकट भविष्यमा 836 जना नेपाली इजरायल जाने भएका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले हिजो चिट्ठा प्रणाली मार्फत इजरायल जाने कामदार छनौट गरेको हो। द्विपक्षीय श्रम सम्झौता अन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानून बमोजिम स्थानीय कामदार सराह न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्नेछन्। सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको 80% कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण मूल्य अनुपात बढ़ाएर 80% पुर्याएको हो। यस अनुसार खरिदकर्ताले कम्तीमा 20% रकम भने आफ्नो स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ। यसअघि सार्वजनिक र व्यक्तिगत दुवै प्रकारका विद्युतीय सवारी अधिकमा अधिकतम 60% मात्रै कर्जा लिन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले भने सार्वजनिक यातायातका विद्युतीय सवारीलाई विशेष सहुलियत दिएको छ। व्यक्तिगत प्रयोजनका लागि विद्युतीय सवारीमा भने पुरानै 60% सीमा कायम राखिएको छ। यतिखेर देशभर धान रोपाई चलिरहेको छ। हिजोसम्ममा 61.62% धान रोपाई सम्पन्न भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार कुल 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफल मध्ये 8,42,068 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। प्रदेशगत विवरण अनुसार सुदूर पश्चिम प्रदेशमा सबैभन्दा बढ़ी 87.8% रोपाई सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा 65.9%, कर्णालीमा 60.2%, लुम्बिनीमा 59.6%, मधेसमा 57.9%, बागमतीमा 57.1% र कोशी प्रदेशमा सबैभन्दा कम 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्ष यस अवधिमा 72.14% रोपाई सम्पन्न भएको थियो।
साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरान विरूद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै विभिन्न स्थानमा आक्रमण गरेको छ। अमेरिकाले इरानी बन्दरगाहतर्फ आउने र जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौ सैनिक नाकाबन्दी पुनः लागू गरेपछि वाशिङटन र तेहरान बीचको तनाव थप चुलिएको छ। इरानी पक्षले यस क्रमले युद्ध विराम तथा शान्ति वार्ताका लागि भएको सहमति समाप्त भएको जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को सातादेखि उत्सुकता

0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को सातादेखि उसका विद्युत उत्पादन केन्द्र र रणनीतिक पुलहरूमा लक्ष्य गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उहाँले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताएका हुन्। यसअघि हर्मजा जलघाटी हुँदै आवाज जवाब गर्ने जहाजमा 20% शुल्क लगाउने घोषणा भने उहाँले 24 घण्टा नबित्दै फिर्ता लिनुभएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाटीमा व्यावसायिक जहाजमा आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ। सेन्ट कमका अनुसार गत साताभित्र इरानले 7 व्यापारिक जहाजमा आक्रमण गर्दा चालक दलका झण्डै 12 सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन्। निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधि नगर्न इरानलाई चेतावनी दिएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताएका छन्। इरानका सरकारी संचार माध्यमहरूले बन्दर अब्बास, हर्मुजा नजिकको केसम टापु तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन्। स्थानीय अधिकारीहरूका अनुसार अमेरिकाको आक्रमण बुसेहार प्रान्तका विभिन्न स्थान, त्यहाँ रहेको इरानको एकमात्र नागरिक आणविक विद्युत केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रमा समेत केन्द्रित थियो। इरानको सरकारी समाचार एजेन्सी इरानाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डन स्थित अमेरिकी लडाकु विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको रेभोल्युसनरी गार्ड्सले बहराइनमा अमेरिकाका सैन्य सुविधा र आवासीय र संरचनालाई निशाना बनाई मिसाइल र ड्रोन प्रहार गरिएको दावी गरेको छ। यसैबीच इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले अमेरिकाले नाकाबन्दी पुनः लागू गरेपछि द्वन्द रोक्न भएको, इस्लामाबाद सम्झौता अब सकिएको बताएका छन् भने अन्तर्राष्ट्रिय समुद्री संगठनले हर्मुजा जलघाटीमा 2 जहाज भएको आक्रमणमा चालक दलका 2 सदस्यको मृत्यु भएको जनाएको छ। अर्जेन्टिना र स्पेन बीच हुने फिफा विश्वकप 2026 फाइनल अमेरिकामा आयोजना भएका कुनै पनि खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा महँगो बनेको छ। प्रतियोगिताको टिकट रिसेल पुनर्बिक्री बजारमा सबैभन्दा महँगो बन्न पुगेको छ। दोस्रो बजारमा टिकट बिक्री गर्ने कम्पनी टिकपिकका अनुसार फाइनलका टिकटले सुपर बाउल र एनबीए फाइनल जस्ता प्रतिष्ठित प्रतियोगिताका टिकटको मूल्य समेत उछिनेका छन्। फाइनल हेर्नका लागि सबैभन्दा सस्तो गेट इन टिकटको मूल्य 6,943 अमेरिकी डलर पुगेको छ। अर्जेन्टिनाले गत बुधबार इंल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएसँगै यो टिकटको मूल्य 7,200 पुगेको छ। तर यो सबैभन्दा सस्तो टिकट हो। तर ठाउँ अनुसार टिकटको मूल्यलाई हेर्दा औसत टिकटको मूल्य निकै उच्च छ। टिकपिकका अनुसार फाइनल टिकटको औसत खरिद मूल्य 11,327 अमेरिकी डलर पुगेको छ, जुन अमेरिकाको खेलकुद इतिहासमा अहिलेसम्मको सबैभन्दा उच्च औसत मूल्य हो। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। मौद्रिक नीति संशोधन गर्न गवर्नरलाई प्रधानमन्त्रीको निर्देशन, अब बिजुलीको बिलमा 5% भ्याट। एमाले उपाध्यक्ष विरूद्ध मुद्दा दर्ता, 20,90,00,000 रूपियाँ बिगो दावी, सांसदहरूले सुके सचिव राख्न पाउने व्यवस्था बिउतायो। फेरि बढ़्यो मध्य पूर्वमा तनाव, अमेरिकाले तीव्र बनायो इरान विरूद्धको आक्रमण, सहमति समाप्त भएको इरानी घोषणा। र विश्वकप फाइनलको टिकट अमेरिकी खेलकुद इतिहासमै सबैभन्दा महँगो। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै म नेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल,
3: पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
5: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: शुभ प्रभात। यो CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: 2083 साल साउन 1 गते शुक्रबार, जुलाई 17 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको तृतीया तिथि, साउने संक्रान्ति, लुटो फाल्ने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याच पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी।
1: सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्यको नाममा सिफारिश। व्यावसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छाड्न अदालतको आदेश।
0: कञ्चनपुर मा जापानीज इन्सेफ्लाइटिसको जोखिम। तेह्रथुममा सामुदायिक वनको नेतृत्वमा सिस्नोको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको माग।
1: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थता पाकिस्तानको ताकेता। हर्मुजमा अमेरिकी कडाई।
0: र एसिसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज UAE खेल्दै ICCद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस ICCको 111 सदस्य देश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझाएको प्रसंग।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्व संयोजकत्वमा गठन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुदा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। त्यस अनुसार 2082 चैत 16 गते मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात हिजो आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यसक्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेतृत्व, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला, संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेको थियो। संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्थाहरू लगायतका 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव पनि माग गरिएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र वाट्सएप मार्फत कुल 44,613 डिजिटल सुझावहरू पनि प्राप्त भएको र टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको कार्यदलले जनाएको छ। नेपालको संविधान निर्माणमा ऐतिहासिक दस्तावेज, संविधान सभाका समितिहरूका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 विषय क्षेत्र वर्गीकरण गरेर कार्यकारी सारम सहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।
0: मिटर ब्याच विदित र सरकार बीच आज निर्णायक वार्ता हुने भएको छ। सिंहदरबारमा हिजो पनि सरकारको वार्ता टोली र मिटर ब्याच विदित प्रतिनिधिमण्डल बीच वार्ता भएको थियो। सकारात्मक रूपमा अघि बढ़ेको वार्तालाई आज सहमतिमा टुंग्याउने तयारी भएको वार्तामा सहभागी सरकारी प्रतिनिधिहरूले बताएका छन्। काठमाण्डुमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याज विदितका तर्फबाट सहभागी अभियन्ता निर्ग नवीनले बताउनुभयो। वार्तामा मिटर ब्याज समस्यालाई दुई चरणमा सम्बोधन गर्नुपर्ने विषयमा पीड़ित र सरकार पक्ष सहमत भएको उहाँको दावी छ। मिटर ब्याज प्रथा खारेजी गर्ने मूल विषय हो, त्यसको दीर्घकालीन दोस्रो चरण समाधानको लागि एउटा विशिष्टीकृत ऐन ल्याउने कुरामा सहमति भएको छ, नवीनले भन्नुभयो। मिटर ब्याजका मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको व्यवस्था गर्न पीड़ितहरूले माग गरेका छन्। मिटर ब्याज समस्याका विषय हेर्न गृह मन्त्रालयमा केन्द्रीय संयन्त्र बनाउने, जिल्ला जिल्लामा पनि संयन्त्र ब्युताउने र ती संयन्त्रले पीड़ित मैत्री भएर काम गर्ने गरी कार्यादेश दिनुपर्ने पनि पीड़ित पक्षको माग छ। यसमा पनि सरकार सहमत भएको नवीनले बताउनुभयो। मिटर ब्याज पीड़ितहरूले यसपटक मूल रूपमा छ बुँदे माग राखेर न्याय मार्च थालेका थिए।
1: सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए, तर यो सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा राखेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरे पनि नयाँ सरकार गठन भएसँगै स्वकीय सचिवको स्वकीय सुविधाको माग गर्दै सांसद सभामुख राष्ट्रिय सभाका अध्यक्ष संसदीय समितिका सभापति लगायतका बीच पटक पटक छलफल भएको थियो। पाँच असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादत खर्च कटौती तथा मितव्ययता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो, जसमा अनुत्पादत खर्च कटौती र मितव्ययता कायम गर्ने निर्णय गरेर नेपाल सरकार सबै मन्त्रालय तथा निकाय प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ। यसका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख गरिएको छ। यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची 2 क्रम संख्या 2 र 3 हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। अहिलेको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 अनुसार अनुसूचीमा हेरफेर गरेर स्वकीय सचिवको सुविधा दिने व्यवस्था ब्युत्याएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य छन्। यसैबीच न्यायाधीशहरूले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ। मन्त्री परिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिश गरेको हो। राजस्व न्यायाधिकरणका कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुव राजचन्दलाई काठमाडौँ, उच्च अदालत पोखराकी न्यायाधीश अञ्जु प्रेती ढकाललाई राजस्व न्यायाधिकरणको न्यायाधिकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्र बहादुर बमलाई राजस्व न्यायाधिकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ।
0: यसअघि प्रसारित समाचारमा न्याय परिषदको बैठकले सिफारिश गरेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बिचौलिया भनिएका दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई तितोपत्र तथा बीमा सम्बन्धी कसुरमा धरोटीमा छाड्ने आदेश भएको छ। जिल्ला अदालत काठमाडौँले हिजो साता लामो सुनवाईपछि थुन्चे एक आदेश दिएको हो। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग 2 करोड़ तथा 1.5 करोड़ धरोटी माग गरेको छ। छुट्टाछुट्टी रूपमा धितोपत्रको कसुरमा अग्रवाललाई 1.5 करोड़ तथा भट्टसँग 1 करोड़ धरोटी माग गरिएको हो। नकली अंश बण्डा गरेर हिमालयन री इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले 2.30 करोड़ धरोटी माग गरेको हो। धरोटी माग भए पनि तत्काल रिहा भने नहुने देखिएको छ स्थिति। सम्पत्ति शुद्धिकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पूर्वपक्षीमा थुनामा पठाएको थियो। उनीहरू विरूद्ध बिहिबार उम्मेद्वार एमाले नेता विष्णु पौडेलसँग जोड़िएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समानुपातिक र प्रत्यक्ष सांसदलाई के अहिले पनि विभेद छ?
1: एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ।
2: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम, तेह्रथुमका सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन शुरू, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको जोट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: पहिले जंगलमा त्यसै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसम्म जोड्दै स्थानीयको जीवन स्तर नै परिवर्तन गर्न थालेको छ।
10: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नुले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
11: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
10: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका 2 बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
12: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
10: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष

0: अर्ब 10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61 अर्ब 74 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइनेछ। बाँकी 4 खर्ब 19 अर्ब रूपियाँ आन्तरिक ऋणबाट स्थापन गरिने पनि सरकारको योजना रहेको छ।
1: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बताउनुभयो।
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने, रू एक र रू दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ तर हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेश प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनैतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खुल्न सक्ने समेत आकलन गरिएको छ। विशेषज्ञका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिउताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले गत महिना हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडाई का साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाइ छ। उनलाई 1 डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठक उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
1: संसदको काम कारवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: पाको एकमात्र डिटिएच सेवा डिस्क हो डिशो खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाइ र अनुभव. प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ. बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाइ कस्तो छ? हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं.
3: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी.
4: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो. त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाई राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको कुरा पनि?
3: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो. विधिले चलेको हुन्छ समाज राज्य. विधि पनि त जनताकै निमित्त हो नि. मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु. मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु.
4: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो. त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
3: एकदमै. मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले. त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले. त्यति
1: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
2: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो. 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त. मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी.
1: सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय. विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य को नाम सिफारिश. व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश.
2: कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम. 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन. खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग.
1: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल. अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता. हर्मुजमा अमेरिकी लड़ाई.
2: र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही. मरिसस आईसीसीको 111 सदस्य देश.
1: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले राजेश मानन्धरले fitkoli.com बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ. केही दिन अगाडि केही संचार माध्यम र राजनैतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो. पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ. यहाँ दुईजना व्यक्ति छन्, एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिकै रहेका अर्को व्यक्तितर्फ केही भन्दैछन्. माथि यस्तो लेखेको छ, घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो?
2: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ.
2: धन्यवाद.
1: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ. कस्तो छ अनुभव?
2: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर त्यस्ता खालका समस्याहरू देखिरहेको छ. राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो.
1: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेको छ.

0: कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्ष नै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
1: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
0: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारिता।
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाई राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको कुरा पनि?
0: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले एलएलबीसम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
0: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले, त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको मलाई।
1: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
0: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
1: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढंगले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौं, अहिले शुरूआती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
0: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो होइन, अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त, समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ, अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखी तुल्याउँछ।
1: अहिले पनि त्यो संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
0: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ, मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
1: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको कुनै महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लागिरहेको
0: पछि लाग्नु पर्दैन हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद

0: बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबहस अथवा भेटघाटलाई हेर्दा?
1: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ,
0: सबै
1: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिले पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ होइन। तर अब अहिले रासपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ
0: हाँसीखुसीका
1: साथ, एकदमै हात मिलाएरै हामी हिँड्छौँ।
0: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि कसैसँग अलि बढी बाक्लो कसैसँग अलि पातलो?
1: कसैसँग त चिन्जान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग चाहिँ चिन्जानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा हुने, केही अब मान्यज्यूहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, बल्लाकुसारी परामर्श हुन्छ, फोन सम्वादको पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
0: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
1: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न त आएको छु, त्यस पछाडि मैले विधेयक माथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ अहिले। अरू समय चाहिँ मैले विशेष समय र अर्को ड्राफ्टै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
0: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
1: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो, आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिकति संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
0: अहिलेको संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
1: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौ हामी स्वीकार्दैनौ, त्यो खालको परिपाटी छ, त्यसैले लाग्छ। अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ होइन, त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला, हामीले हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म
0: भनेको संसदमा। फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
1: अलिकति त्यहाँनेरि चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ, मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले। हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि स्वस्थ हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन, तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
0: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक व्यक्ति पनि पर्नुभयो, तपाईँका दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न कहीँ प्रभाव पारेको होला, अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ?
1: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि, त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म, यो राजनीतिक क्षेत्रमा पनि स्वीकारे हुन्थ्यो भन्ने लाग्छ। कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ, अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो। अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उश्रृङ्खलता कहीँ देखिँदैन।
0: भनेको तपाईँ साहित्यिक र साङ्गीतिकहरूमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर?
1: हजुर, एकदमै हुन्छ। त्यो चाहिँ
0: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
1: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
0: कति सालतिर
1: दिएको, यो चाहिँ मेरो 57 सालतिर
0: छापिएको पहिलो रचना।
1: पहिलो रचना
0: अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति,
1: हजुर,
0: त्यसपछि तपाईँलाई संयुक्त कृति पनि प्रकाशित, यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
1: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो।
0: साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नै सुनाउनु।
1: त्यस पछाडि मेरो म चाहिँ एकदम मेरो गायन कला राम्रो थियो पहिले, अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे अनि उहाँहरूको कपी गर्थे गाउँथे स्टेजहरूमा।
0: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश अनि अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा, तर मानिसजीमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनको लागि
1: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
0: कसरी गर्नुभएको थियो सुनौ?

0: Elimbu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर. र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भनी म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं. दाइ, अघिल्लो अध्ययनमा हामीले परमेश्वरको प्रेम, उहाँसँगको सम्बन्ध र उहाँले आफ्ना सन्तानहरूलाई कहिले त्याग्नुहुन्न भन्ने कुरालाई चाहिँ हामीले अध्ययन गर्दैथ्यौं र आजको अध्ययनमा चाहिँ हामी के नयाँ कुरा चाहिँ देख्नेछौ.
2: भाइ, तपाईँलाई धेरै धेरै धन्यवाद छ अघिल्लो अध्ययनलाई स्मरण गराउनु भएको लागि. आजको अध्ययनमा हामी दुई फरक तर गहिरो विषय देख्नेछौ. पहिलो, आँधी बेहरी, गर्जन, बाढ़ी र प्रकृतिमाथि प्रभुको सार्वभौमिक शक्ति. दोस्रो, मृत्युको छेउबाट बचाइएपछि दाउदले चढ़ाउनु भएको धन्यवाद र स्तुतिगानलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौँ.
1: दाइ, भजन संग्रह पढ्दा मलाई लाग्छ यसमा जीवनका हरेक अवस्थाहरू चाहिँ आज छ. डर, आशा, रोग, निको हुने, आँसु, आनन्द, प्रार्थना, धन्यवाद, सबै कुरा.
2: बिल्कुलै भाइ, भजन संग्रहको अध्ययन हाम्रो जीवनका लगभग हरेक पक्षसँग सम्बन्धित छ. जब हामी डराउँछौ, जब हामी प्रार्थना गर्छौं, जब हामी निको हुन्छौं, जब हामी कृतज्ञ हुन्छौं, यी सबै अवस्थाहरूको प्रतिध्वनि यहाँ सुनिन्छ.
1: अनि दाई, आजको भजनमा चाहिँ परमेश्वरको वाणी बारम्बार म देख्दछु, यसको विशेष अर्थ चाहिँ के हो?
2: भाइ, यसले देखाउँछ कि परमेश्वरको वचन शक्तिशाली छ. आँधी बेहरी, समुद्र, मरूभूमि, बिजुली सबै उहाँको अधिकारमा छन्। संसार अस्थिर देखिए पनि परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ.
1: यसको मतलब दाई, आधी जीवनमा आए पनि परमेश्वर नियन्त्रणमा हुनुहुन्छ भन्ने कुरा हो?
2: हो भाइ. र दोस्रो भजनले यो कुरा देखाउँछ, परमेश्वर केवल शक्तिशाली मात्र होइन, करूणामय पनि हुनुहुन्छ. उहाँ निको पार्नुहुन्छ, बचाउनुहुन्छ, उठाउनुहुन्छ र विलापलाई आनन्दमा बदल्न सक्नुहुन्छ.
1: दाई, यो कुरा मलाई धेरै सान्त्वनादायी लाग्यो. परमेश्वरले हामीलाई हाम्रो असल कामको कारणले होइन, उहाँले हामीलाई सृष्टि गर्नुभएको र धेरै प्रेम गर्नुभएको कारणले नै प्रेम गर्नुहुन्छ, होइन त?
2: अवश्य पनि भाइ, येशू ख्रिस्टले हामीलाई बचाउन आफ्नो जीवन दिनुभयो. उहाँको प्रेम हाम्रो योग्यता होइन, उहाँको अनुग्रहमा आधारित छ.
1: हजुर, हो. र आदरणीय श्रोताहरू, यदि तपाईँ कहिले आँधीबेहरी जस्तो परिस्थितिमा रोग, डर, निराशा वा संघर्षबाट गइरहनु भएको छ भने आजको अध्ययन विशेष गरी तपाईँका लागि हुन सक्छ.
2: त्यसैले ध्यानपूर्वक सुनौ. आज परमेश्वरको वचनले हामीलाई सम्झाउँछ, उहाँ शक्तिशाली पनि हुनुहुन्छ, प्रेमिलो पनि हुनुहुन्छ र जीवनका हरेक परिस्थितिमा हामीसँग हुनुहुन्छ. यो कुरालाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: मित्र, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौ. त आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 29 र 30 अध्यायबाट देख्न गइरहेका छौ. त सबभन्दा पहिले हामी सानो प्रार्थना गर्नेछौ. प्यार प्रभु, हामी तपाईलाई धन्यवाद दिन्छौ कि तपाईले हाम्रो जीवनमा यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको सुन्दर वचनबाट देख्न सकौं, जुन हाम्रो आत्मिक जीवनको भोजन हो. प्रभु, हामी चाहन्छौ कि आज हामी हरेकसँग आफ्नो वचनद्वारा बोल्नुहोस्, हाम्रा आत्मिक जीवनमा आशिषित दिनुहोस्. एकपल्ट तमाम कार्यक्रमलाई तपाईँको हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा, आमेन. मित्र, आज हामी सबभन्दा पहिले देख्नेछौ आँधी बेहरीमा परमप्रभुको आवाज. यो 29 अध्यायको भजन प्राकृतिक भजन हो. यो पहिलो प्राकृतिक भजन होइन, किनकि हामीले पहिले नै भजन 8 अध्यायमा यसको पढिसकेका छौं. 8 अध्याय 3 पदमा जहाँ भनिएको छ, जब म तपाईँका औंलाहरूका काम आकाश र तपाईँले नियुक्त गर्नुभएको जुन र ताराहरूलाई विचार गर्दछु। यो भजन चाहिँ असल खुला रातमा पढिने भजन हो। त्यसपछि हामी भजन संग्रह 19:1 पढ्छौ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र आकाश मण्डलले उहाँको हातको सिपको प्रकट गर्दछ। त्यसपछि उसले, यानि भजनकारले, सूर्यलाई कोठाबाट निस्कने दुल्लाको रूपमा तुलना गर्दछन्। त्यो चाहिँ दिनको समयको भजन हो। अहिले हामी त्यो भजनको देख्छौ जुनले आँधी तुफानको वर्णन गर्दछ। अनि भजन 29 आँधी तुफानको बखान गर्ने गीत हो, भजन हो। यो भजन आँधी तुफानको सम्पूर्ण ऐश्वर्य, महानता र स्वतन्त्रतासँग बेगले चल्दछ। पहिला दुई पदहरू भजनको गीतको पहिलो प्रस्तावना हुन्। भजन संग्रह 29:1-2 भनिएको छ, हे बलिष्ठका सन्तान हो, परमप्रभुकै गुणानुगुण बात गर, महिमा र सामर्थ्य नै परमप्रभुको गुणानुवाद गर, उहाँका नौ अनुसारको महिमा परमप्रभुलाई देऊ, पवित्रताले सुसम्भित भएर परमप्रभुलाई दण्डवत गर। दाउदले हाम्रा विचारहरूलाई अति नै उच्चमा उठाउँछन्। अहिले उपसंहार चाहिँ अन्तिम दुई पदहरू हुन्, यानि भजन संग्रह 29:10-11। यहाँ यस प्रकार लेखिएको छ, जल प्रलयमा परमप्रभु विराजमान हुनुहुन्थ्यो, परमप्रभु सदा सर्वदा महाराजा भएर विराजमान हुनुहुन्छ, परमप्रभुले आफ्ना मानिसलाई शक्ति दिनुहुनेछ, परमप्रभुले आफ्ना मानिसलाई शान्तिको आशिष दिनुहुनेछ। आँधी आफ्नो प्रचण्डताले पूरा मुलुकमा प्रहार गर्दै आयो, तर यहोवा अझै नियन्त्रणमा हुनुहुन्थ्यो। अनि मेरो मित्र, जीवनका आँधीहरूमा अझै नियन्त्रणमा हुनुहुन्छ। यस भजनमा विवरणसहित हेर्नभन्दा पहिले यसको विषयको बारेमा केही शब्द भन्न चाहन्छु, जुन पद 3-10 विकास गरिएको छ। 7 परमप्रभुको स्वर या आवाजको उल्लेख गरिएको छ, जुन हामी वचनलाई आगे बढाउँदाखेरि पढ्नेछौ। अहिले यो भजनको सेटिङलाई हेर्नुहोस्। दाउले यसको लेखे, ऊ पाखा पाखा बाहिर बाहिर रहने मानिस थिएनन्। उनी एक अफिसमा सीमित रहने वा सिंहासनमा सधैँ टाँसिरहने व्यक्ति थिएनन्। तर जब यो तुफान आयो, ऊ बाहिर थिएनन्। उनी यरुसलेममा थिए, जुन अति नै सुन्दर रूपमा बसालिएको थियो। दाउद सियोन पर्वतमा अवस्थित आफ्नो बबुलको काठले बनाएको राजमहलमा थिए, जुन अति नै उच्च स्थानमा स्थित थियो। उसले पूरा मुलुकको दृश्य देख्न सक्थे। उसले उत्तर पूर्वतिर हेरेर बादलहरू जम्मा हुन आरम्भ गरेको र आँधी तुफान शुरू हुन आँटेको दृश्यलाई देख्न सक्थे। अमित्र, दौडले आफ्नो दरबारबाट चारैतिर देख्न सक्थे, किन यो अति नै उच्च स्थानमा स्थित थियो। त सबभन्दा पहिले देख्नेछौ यो भजनको प्रस्तावना। भजन संग्रह 29:1-2 भनिएको छ, हे बलिष्ठका सन्तान हो, परमप्रभुकै गुणानुगुण बात गर, महिमा र सामर्थ्यले नै परमप्रभुको गुणानुवाद गर, उहाँका नौ अनुसारको महिमा परमप्रभुलाई देऊ, पवित्रताले सुशोभित भएर परमप्रभुलाई दण्डवत गर। बलिष्ठ चाहिँ सामर्थ्य हो, अनि यो भजनमा सामर्थ्य रूपमा उच्चारण गरिएको छ। म बिशप हर्नेसँग यो कुरामा सहमत छु। अगम वक्ताले आफै स्वयंलाई पृथ्वीको बलिष्ठ वा सामर्थ्यको रूपमा उच्चारण गर्दछन् र तिनीहरूलाई परमेश्वरको सारा महिमा दिन र मसीको राज्यमा आफूलाई समर्पण गर्न अर्ति दिन्छन्। यसपछि यसको विषयतिर जाउँ। अहिले हामी यो भजनको सारमा आउँदछौ। भयंकर आन्धी तूफानले पूरा मुलुकभरि प्रहार गर्दछन्। यहाँ हामीसँग तीन स्टेन्जाहरू छन्। पद तीन र चारमा भनिएको छ, 29 को 3 र 4 पदमा, परमप्रभुको स्वर बादलमा हुन्छ, महिमाका परमप्रभु बाक्ला बादलहरू माथिका परमप्रभु गर्जनुहुन्छ। परमप्रभुको स्वर शक्तिमान छ, परमप्रभुको स्वर महामहिमाले परिपूर्ण छ। यो आधीको आरम्भ हो। माथि उत्तर पश्चिममा टाढामा गर्जन र बिजुली चमकहरू हुँदैछ। आधी भेला हुँदैछ, आधी यरुसलेमतिर सर्न आरम्भ गर्छ र यहोवाको स्वर चाहिँ गर्जन हो। राजमहलमा दाउदले आधी भेला जम्मा भइरहेको देख्छन्। उसले हावा बेगले चल्न थालेको सुन्छ, बादलहरू घनघोर कालो बन्दछ र क्रोधित बन्दछ। ती काला बादलहरूले सूर्यलाई छिपाउँछन् छेक्छन् र त्यो मध्य दिन हो। आकाशमा गर्जनको साथ बिजुलीको चमकहरू देखिन थाल्छ। यो वर्षायामको वर्षा होइन मित्र, यो साधारण आँधी होइन, यो एक प्रकारको प्रसन्न तूफान हो। आँधी भूमध्य सागरको किनारमा प्रहार गर्दछ, सागरका छालहरू माथि उच्च उठ्छन् र गर्जन्छन् र त्यहाँबाट त्यो आँधी तूफान सिधै भूमितिर सर्दछ र प्रहार गर्न आरम्भ गर्छ। तब यसको उत्तरबाट दक्षिणतिर भयंकर वेगले बढ़ेको देख्न सक्नुहुन्छ। यरुसलेम यसबाट उम्कने छैन, यो झनझन नजिक आउँदछ। परमप्रभुको स्वर शक्तिमान छ, तपाईँ त्यस गर्जनको सुन्न सक्नुहुन्छ। यसले हरेक कुराको हल्लाउँछ, कम्पाउँछ। परमप्रभुको स्वर महामहिमाले परिपूर्ण छ। आगे पद 5 भन्छन्, परमप्रभुको स्वरले देवदारहरू पनि भाँच्छ, परमप्रभुले लबनोनका देवदारहरू टुक्रा टुक्रा पारेर भाँच्नुहुन्छ। जब गर्जन गर्जन्दछ र गडगडाउँछ, लबनोन हल्लिन्दछ, रूखहरू बिजुली चमकद्वारा प्रहार गरिन्दछ, भयंकर हर्मन पर्वत कुकुरको सामने खरायो काँपे जस्तै काँप्छ। जब आँधी बेरी यरुसलेमको नजिकतिर बढ्छ, यसको पहुँच महामहिमापूर्ण छ। यो गर्जन र बिजुली चमकको लयसँग गर्जन छ र गडगडाउँछ। जब यो आँधी बेरी आउँछ, तब त्यहाँ यो हुन शुरू गर्छ। 6 र 7 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई बाछाहरूलाई झैं औ लबनोन र सिरिओनलाई चाहिँ जंगली बाछाहरूलाई झैं उफार्नुहुन्छ। परमप्रभुको स्वरले आगोको ज्वालालाई चिर्छ। बिजुली चमक अहिले यरुसलेमको नजिक छ। यो युद्धमा भयानक ठूला शक्तिशाली बन्दुकले जस्तै आवाज आउँछ र चिर्दै आगे बढ्छ। आँधी यसको सारा प्रचण्डतासँग फुट्दछ। दाउद यसमा भएर पहिले नै गइसकेका छन्। उसलाई थाहा छ, उसले धैर्यपूर्वक पर्खन्छन् र यहोवाको स्वरको सुन्छन्। यसको असरको हेर्नुहोस्, 8 पदमा भनिएको छ, परमप्रभुको स्वरले वनलाई थर्काउँछ, परमप्रभुले कादेशको वनलाई थर्काउनुहुन्छ। अहिले दाउदले आँधी बेरी हटेको देख्छन् र वर्षा थामिन्छ अनि प्रचण्ड हावा रोकिन्छ। आँधी हटेकोले गर्दा मानिसले आफ्ना घरहरूको ढोका खोल्न शुरू गर्छन्। आँधी यरुसलेमबाट हटिसकेको छ र यहुदाको उजाड स्थानतिर दक्षिण पश्चिमतिर बढ़िरहेको छ। कादेश त्यहाँ स्थित छ। तत्कालै आँधी सिनाईको उजाड स्थानमा सर्यो र हावा ताजा छ र दाउले किर्दोन खोल्चामा पानीका ठूला स्वरहरूको गर्जनको सुन्न सक्छन्। अनि 9 पदमा भनिएको छ, परमप्रभुको स्वरले मुडुली जरायहरूको गर्भ र जंगलहरू नाङ्गो तुल्याउँछ औ उहाँको मन्दिरमा हरेकले महिमा नै बोल्छ। अनि मित्र, त्यसपछि उपसंहारको देख्छौ। पद 10 भनिएको छ, जल प्रलयमा परमप्रभु विराजमान हुनुहुन्थ्यो, परमप्रभु सदा सर्वदा महाराजा भएर विराजमान हुनुहुन्छ। परमेश्वर यो आँधीको सम्पूर्ण समयमा इन्चार्ज हुनुहुन्थ्यो, जस्तो कि उहाँ जल प्रलयमाथि इन्चार्ज हुनुहुन्थ्यो। 11 पदमा भनिएको छ, परमप्रभुले आफ्ना मानिसलाई शक्ति दिनुहुनेछ, परमप्रभुले आफ्ना मानिसलाई शान्तिको आशिष दिनुहुनेछ। आधीमा परमप्रभुको शक्तिमान छ र उहाँले नै आधीको समयमा सामर्थ्य दिनुहुन्छ। परमेश्वरले हामीलाई जीवनको आँधीहरूमा भएर जान सामर्थ्य र योग्य बनाउन सक्नुहुन्छ र त्यस पश्चात अद्भुत शान्ति प्रदान गर्नुहुन्छ। आँधी यसका सारा प्रचण्ड क्रोधको वेगमा त्यस मुलुकमा आइपर्न सक्ला, तर परमप्रभु अझै नियन्त्रणमा हुनुहुन्छ। जीवनको हरेक आँधी तुफानमा उहाँ नियन्त्रणमा

हप्ताको पहिलो दिन हो, जुन पुनरुत्थानको दिन हो। आदमलाई सारा सृष्टिहरूमाथि अधिकार दिइएको थियो, तर उसले यसको गुमाए। ख्रिस्टले यसको पुनः सुधार, पुनः स्थापन गर्नुभयो। पुरानो सृष्टिले हामीलाई नमूना, उदाहरण र सन्देशले आपूर्ति गर्दछ, जुन हाम्रो निम्ति आज यहाँ छ। नयाँ सृष्टिमा आँधीहरू छन्, आत्मिक आँधीहरू, जुन आँधीले हामीलाई नष्ट गर्न धमास दिन्छ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ आँधीमा भएर जानुभएको छ, या आज पनि तपाईँ यसमा हुनुहुन्छ। अन्तिम आदम ख्रिष्ट आँधीहरूको मास्टर स्वामी हुनुहुन्छ। उहाँ आफ्नैहरूसँग आँधीहरूमा भएर जानुभयो। एकपल्ट जब उहाँ र उहाँका चेलाहरू नौकामा थिए, गालिलको समुद्रमा आँधी आयो, जुनको रेकर्ड हामी मर्कुस 4:7-40 पदमा देख्छौ। त्यस घटनामा प्रभुले आँधीलाई शान्त पार्नुभयो, तर उहाँ यो सधैं गर्नुहुन्न। कहिलेकाहीँ उहाँले खाली हाम्रो कानमा सानो काने खुशी गर्नुहुन्छ। हामी जसरी भए पनि बन्दरगाहमा पुग्नेछौ, बन्दरगाहमा किनारमा पुर्याउनेछु। बन्दरगाह किनार नजिक छ र हामी पुग्नेछौ, त्यो चाहिँ महत्वपूर्ण हो। त्यसपछि 30 अध्यायतिर पनि बढौं। यहाँ हामी देख्छौ चंगाईको लागि हालेलुया। यो दाउदको घरको समर्पणमा भजन र गीत हो। यो स्तुति र प्रशंसाको गीत हो। जीवनको आधी पूरा भइसकेपछि त्यहाँ गीत छ। कुनै बाइबल विद्वानहरूले भन्छन् कि दाउदले यो भजन त्यस बेला लेखे जब उसले सन्दुकलाई यरूशलेममा राखे र उसले बनाएको पवित्र वासस्थानमा त्यसको स्थापित गरे। अरू बाइबल विद्वानहरूले सोचे कि यो अरुणाको खलाको समर्पणको लागि लेखिएको थियो, अनि अरुणाको खलाको क्षेत्र चाहिँ त्यो क्षेत्र थियो जहाँ भविष्यको मन्दिर बनिने थियो। अनि अझै अरू कोही कोही बाइबल विद्वानहरू विश्वास गर्छन् कि यससँग अगमबाडिक पक्ष छ, र जब परमेश्वरले उसलाई राज घराना बनाउने प्रतिज्ञा गर्नुभएको बेला स्तुति प्रशंसा र धन्यवादको दाउदको अभिव्यक्त थियो। यो कुराको नोट गर्न चाखलाग्दो छ कि आधुनिक यहुदी धर्मकाण्डमा यसलाई चानुकाको पर्वमा प्रयोग गरिएको छ, अर्थात समर्पणको पर्व, जुन पछाडिका मकाबीहरूको समयतिरको मितितिर लैजान्छ। आउनुहोस् भजन संग्रह 30:1-2 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, हे परमप्रभु, म तपाईँको शरण्य गर्छु, किनभने तपाईँले मलाई माथि उचाल्नु भएको छ र मेरा शत्रुहरूलाई म माथि आनन्दित तुल्याउनु भएको छैन। हे मेरा परमप्रभु परमेश्वर, मैले तपाईँलाई पुकारे, तपाईँले मलाई निको पार्नु भयो। यो मेरो विश्वास हो र धेरैको पनि विश्वास हो कि दाउद एकपल्ट हिजकिया जस्तै सिकिस्त बिमारी परेका थिए र परमेश्वरले उसलाई खड़ा गर्नुभयो, निको पार्नुभयो। हामीलाई थाहा छैन कि उसको बिमार के थियो, किनकि त्यसको कुनै बाइबलमा रेकर्ड छैन, तर यी पदहरूले हामीलाई भन्दछन् कि परमेश्वरले उसलाई चंगाई गर्नुभयो। मलाई यो भजनको मन पर्छ, किनभने परमेश्वरले मेरो निम्ति उही गर्नुभयो, चंगाई गर्नुभयो। जब म भयानक बिरामी थिएँ, उहाँले मलाई जिउन अनुमति दिनुभयो। भनिएको छ, हे मेरा परमप्रभु परमेश्वर, मैले तपाईँलाई पुकारे, तपाईँले मलाई निको पार्नुभयो। अनि 3 पदमा भन्छन्, हे परमप्रभु, तपाईँले मेरो आत्मालाई पातालबाट माथि ल्याउनु भएको छ, म खाडलमा नपरौं भनेर तपाईँले मलाई जीवित राख्नु भएको छ। मलाई तपाईँको बारेमा थाहा छैन, तर म गाउन सके, कमसे कम यो भजन भन्न सके, यससँग मेरो निम्ति महान अर्थ छ। मित्र 4 पदमा भन्छन्, हे परमप्रभुको भक्त हो, उहाँको भजन गाऊ र उहाँको पवित्रताको सम्झनामा धन्यवाद चढ़ाऊ।

0: हामीले परमप्रभुको पवित्रताको सम्झनामा धन्यवाद दिनुपर्छ। परमेश्वरले मलाई यस कारण चंगाइ गर्नु भएन किनभने म अति नै असल व्यक्ति थिएँ। म बाइबल शिक्षक भएको कारण उहाँले मलाई चंगाइ गर्नु भएन। उहाँले यस कारणले यो गर्नुभयो किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्छ र उहाँले आफ्नो पवित्रताको कायम राख्नुहुन्छ। उहाँले मेरो पापहरूको थाहा पाउनुहुन्छ र उहाँले मलाई अनुग्रहद्वारा बचाउनुभयो। उहाँले आफ्नो स्तरको अलिकता पनि निम्न कमसल गर्नुभएको छैन। फेरि म भन्छु, चंगाईको निम्ति हालेलुया, म उहाँलाई स्तुति प्रशंसा गर्छु जो मेरो महान डाक्टर हुनुहुन्छ। म सिधै यही महान डाक्टर कहाँ गए र उहाँले मलाई चंगाई गर्नुभयो। मित्र, यदि तपाई बिरामी हुनुहुन्छ भने आफ्नो मामलालाई महान डाक्टर कहाँ सिधै लैजानुहोस्। त्यसपछि तपाईले उक्तम डाक्टरलाई बोलाउनुहोस् वा उनी कहाँ जानुहोस्, किनभने तपाईँको महान डाक्टर प्रभु येशूले उसलाई सम्पूर्ण कला बुद्धि ज्ञान दिनुभएको छ। उसले यो तथ्यको थाहा गरोस् या थाहा नगरेको होस्, परमेश्वर पवित्र हुनुहुन्छ। हामी सधैँ धन्यवादी हुनुपर्छ कि हामीसँग पवित्र परमेश्वर हुनुहुन्छ जो हामीसँग अनुग्रहमा व्यवहार गर्नुहुन्छ, कृपामा व्यवहार गर्नुहुन्छ, न कि हाम्रो पाप अधर्म अनुसार। पाँच पदमा भन्छन्, किनकि उहाँको रिस क्षणभरको मात्र हुन्छ, उहाँकै निगाहमा जीवन रहन्छ, रुवावासी रातभर मात्र रहन्छ तर बिहान आनन्द आइहाल्छ। उहाँको रिस क्षणभरको मात्र हुन्छ, क्षणभरको, आधी समाप्त हुनेछ, पूरा हुनेछ। यद्यपि परमेश्वरले हामीलाई इन्साफ गर्नुभए तापनि उहाँको क्रोध खाली केही क्षणको निम्ति मात्र रहन्छ। यद्यपि परमेश्वरले हामीलाई तार्न अनुशासन गर्नुभए पनि उहाँको रिस खालि केही क्षणको निम्ति मात्र रहन्छ। आखिरीमा हामी उहाँकै सन्तान हौ। मेरो पिताले अनुशासनमा दुई या तीन पल्ट मलाई लानुभयो र म यससँग परिचित छु। अनि पछिबाट येशूलाई मैले आफ्नो उद्धारकर्ताको रूपमा थाहा पाउन सकेँ र उहाँले पनि मलाई त्यस बेलादेखि कहिले कहीँ ताडनामा अनुशासनमा लगिरहनु भएको छ। अनुशासनमा पर्नु मजाको आनन्दको कुरो हुँदैन, तर उहाँको रिस मित्र सधैँको निम्ति हुँदैन, त्यो क्षणिक मात्र हुन्छ। जब जब उहाँको रिस ताड्न तपाई र मेरो जीवनमा हुन्छ, त्यहाँ उहाँको निम्ति निश्चित योजना हुन्छ अनि हाम्रो भलाइको निम्ति त्यहाँ कार्य भएको हुन्छ। आगे पद आठ र नौ पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईंलाई पुकारे र परमप्रभुमा नै अन्तर्विन्ती गरे, अनि म खाडलमा परे भने मेरो रगतमा के लाभ हुन्छ? के माटोले तपाईँको प्रशंसा गर्छ? के त्यसले तपाईँको सत्यताको वर्णन गर्छ? मैले पनि दाउली जस्तै उही कुरा प्रभुलाई भने। मैले भने, प्रभु, म यो जीवनमा केही समयसम्म बाँच्न चाहन्छु र तपाईँको वचनको सिकाउन चाहन्छु। ती गुमेका मानिसहरूलाई म उद्धारको बाटोको बताउन चाहन्छु। म तपाईसँग स्वर्गमा धेरै लामो समयसम्म त के अनन्त अनन्त कालसम्म रहन गइरहेको छु जब म स्वर्गमा आउँछु, तर प्रभु, म यस पृथ्वीमा के लामो समयसम्म रहन चाहन्छु। दाउले पनि यसरी नै प्रार्थना गरे। मित्र, तपाईले भजनलाई तपाईसँग फिट भएको पाउनुहुनेछ। म विश्वास गर्दछु कि हरेक व्यक्तिले कुनै भजनलाई बिल्कुल आफ्नो साइजमा आकारमा भएको पत्ता लगाउन सक्छ। यो मेरो साइज हो। अनि बाह्र पदमा भनिएको छ, बाह्र पदमा, यस हेतुले कि मेरो गौरवले तपाईँको भजन गाओस् र चुप नलागोस्, हे मेरा परमप्रभु परमेश्वर, म सदा सर्वदा तपाईँमा धन्यवाद चढाउँदै रहनेछु। मित्र, यस पदलाई बढाउन प्रगति गर्न मसँग अरू भन्ने कुनै कुरा छैन। जुन दाउले यहाँ भने, म खालि त्यही भन्न चाहन्छु। म आशा गर्दछु कि यही नै तपाईँ पनि भन्न चाहनुहुन्छ। दाउदको जीवन बदलेको थियो। ऊ बिरामीबाट स्वास्थ्यमा आए, विलापबाट खुशीमा आनन्दमा आए र ममताबाट स्तुति प्रशंसामा आए। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: दाइ, आजको अध्ययनले हामीलाई दुईवटा कुराहरू चाहिँ विशेष गरिकन सम्झाएको छ। पहिलो, परमेश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ, र दोस्रो भनेको उहाँ अत्यन्तै प्रेमिलो हुनुहुन्छ।
2: आधी बेहरीमा गर्जने प्रभु नै आँसु पुछ्ने प्रभु हुनुहुन्छ। समुद्र, मरूभूमि र बिजुलीमाथि अधिकार राख्ने प्रभु नै हाम्रो घाउ निको पार्ने, हाम्रो प्रार्थना सुन्ने र हाम्रो विलापलाई आनन्दमा बदल्ने प्रभु हुनुहुन्छ भन्ने सन्देश पनि हामीले पाएका छौं।
1: मलाई आँसु रातभरि बग्न सक्छ तर बिहान आनन्द आउँछ भन्ने वचनले धेरै छोयो दाइ। दुःख अन्तिम शब्द होइन भन्ने आजको अध्ययनले हामीलाई देखाएको छ।
2: बिल्कुल भाइ, जीवनमा अध्ययारो रातहरू आउँछन् तर परमेश्वरको अनुग्रह बिहानको उज्यालो जस्तै फेरि उदाउँछ। उहाँले हामीलाई केवल बचाउनु भएन, उठाउनुभयो, सम्हाल्नुभयो र आफ्नो प्रेममा राख्नुभयो।
1: अनि हामीले यो पनि सिक्यौं कि परमेश्वर हामीलाई हाम्रो असल कामको कारणले होइन, उहाँले हामीलाई सृष्टि गर्नुभएको र धेरै प्रेम गर्नुभएको कारणले प्रेम गर्नुहुन्छ। येशु ख्रिस्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो।
2: हो नि त भाइ, त्यसैले आज हामी सबैले आफूलाई एउटा प्रश्न सोध्नुपर्छ। आधीमा म कसमा भरोसा गर्छु, आफ्नै बलमा कि परमेश्वरमा? दाऊदले देखाउनुभयो कि साँचो सुरक्षा परम प्रभुमा मात्र सम्भव छ।
1: हजुर हो, र आदरणीय श्रोताहरू, यदि तपाईँ अहिले रोग, डर, शोक, आर्थिक संकट, सम्बन्धको समस्या वा कुनै कठिन परिस्थितिमा हुनुहुन्छ भने परमप्रभुलाई सम्झनुहोस्, किनकि उहाँले सधैँभरि तपाईँको बाटो हेरिरहनु भएको छ।
2: हजुर, र उहाँ सुन्न सक्नुहुन्छ, उहाँ निको पार्न सक्नुहुन्छ, उहाँ उठाउन सक्नुहुन्छ, उहाँ विलापलाई आनन्दमा बदल्न सक्नुहुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ हामीलाई प्रेम गर्नुहुन्छ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, यी सम्पूर्ण अध्ययनहरूलाई हामी यतिकैमा राख्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ, र हजुरहरू सबैजना हाम्रो यो अध्ययनको यात्रामा निरन्तर जोडिनु भएको होस्, र तपाईँहरूलाई केही प्रश्नहरू छ भने अथवा प्रार्थना विषयहरू छ भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्। फेरि पनि अर्को अध्ययनमा भेट्ने आशासहित, आधीमा शान्ति दिने, आँसुमा सान्त्वना दिने र हाम्रो जीवनमा आनन्द ल्याउनुहुने परमप्रभुको शान्ति हामी हरेकको जीवनमा रहिरहोस्। आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ, र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ, र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं, र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं, र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ, र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
3: तपाईँहरूको मन सुन्न

0: जय नेपाल सर।
1: जय नेपाल।
2: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
1: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: wait just a minute. We will return back.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारी

0: बाक्लो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6।

0: இளம்பு பிரேக் டைம்.
1: किन आँखा मिचेको मिचेको गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै, के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
11: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
10: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
12: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
13: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
13: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
12: ए हो र बाबु?
13: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
12: ए
13: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
12: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।
16: विलास डिजिटल, एन्जॉय विथ अस।

0: Check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। मौद्रिक नीति संशोधन गर्न गवर्नरलाई प्रधानमन्त्रीको निर्देशन। आजदेखि नयाँ कर कार्यान्वयनमा वार्षिक 10 लाख रूपियाँ कमाउने व्यक्तिले 1% आयकर तिर्नुपर्ने। एमाले उपाध्यक्ष विरूद्ध मुद्दा दर्ता। 20 करोड़ 90 लाख रूपियाँ बिगो दावी। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युतायो। फेरि बढ़्यो मध्य पूर्वमा तनाव। अमेरिकाले तीव्र बनायो इरान विरूद्धको आक्रमण। र ब्राजिलका महान खेलाड़ी पेलेको जर्सी 75 करोड़ रूपियाँ लिलामीमा बिक्री। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। 3 दिनदेखि अवरुद्ध नेपाल चीन सीमा जोड्ने तातोपानी नाका हिजो साँझदेखि पुनः सञ्चालनमा आएको छ। गत सोमबार लिपिङमा पहिरो खस्नुका साथै इको र डागलाङ क्षेत्रमा सड़क भाँसिएपछि अवरुद्ध बनेको कोदारी सड़क खण्ड मर्मतसँगै नाका सञ्चालनमा आएको हो। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्य समिति सदस्य राजेश भण्डारीका अनुसार लिपिङ डाकलाङ र इको क्षेत्रमा सड़क एकतर्फी सञ्चालनमा आएपछि कन्टेनर आवाज जावाज शुरू भएको छ। सड़क डिभिजन कार्यालय चरीकोडका प्रमुख नारायण दत्त भण्डारीले इको क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले मरमत कार्य चुनौतीपूर्ण बने पनि हिजो साँझदेखि सड़क सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो। हेलम्बु खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गवर्नर विश्वनाथ पौडेललाई बोलाएर मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले हिजो गवर्नर पौडेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाएर यस्तो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन प्रधानमन्त्रीले सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहले त्यसपछि उद्योगी व्यवसायहरूसँग छलफल गर्नुभएको थियो। उद्योगी व्यवसायहरूले राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले बैंकिङ र व्यवसायिक क्षेत्रको समस्या सम्बोधन नगरेको गुनासो गरेपछि प्रधानमन्त्री शाहले गवर्नरलाई यस्तो निर्देशन दिनुभएको हो। आजदेखि नयाँ आर्थिक वर्ष शुरू भएको छ। यो सँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागू भएको छ। आर्थिक वर्ष 2083-84 सरकारले व्यक्तिगत हकमा आयकरको न्यूनतम सीमा 10 लाख रूपियाँ पुर्याएको छ। सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छ। अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउन आयको न्यूनतम सीमा बढ़ाएको हो। आर्थिक ऐन 2083 अनुसार वार्षिक 10 लाख रूपियाँसम्म रोजगारीको करयोग्य आय भए अब 1% मात्र कर लाग्नेछ। तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा निवृत्ति भरण बापत आय निवृत्ति भरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन। 10 लाख रूपियाँ भन्दा बढ़ी तर 15 लाख रूपियाँसम्म करयोग्य आय भए 10 लाखसम्म 10,000 रूपियाँ र 10 लाख भन्दा बढ़ी करयोग्य आयमा 10% आयकर लाग्नेछ। 15 लाख रूपियाँ भन्दा बढ़ी तर 25 लाखसम्म करयोग्य आय भए 15 लाखसम्म 60,000 र 15 लाख भन्दा बढ़ी करयोग्य आयमा 20% आयकर लाग्ने व्यवस्था बजेटले गरेको छ। 25 लाख रूपियाँ भन्दा बढ़ी करयोग्य आय भए 25 लाखसम्म 2,60,000 रूपियाँ र 25 लाख भन्दा बढ़ी करयोग्य आयमा 27% र 40 लाख रूपियाँ भन्दा बढ़ी करयोग्य आय भए बढ़ी भए जति करयोग्य आयमा थप 2% बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ। अहिले आयकर ऐन 2058 एकल व्यक्तिका हकमा पहिलो 5 लाख रूपियाँसम्म र दम्पतिको हकमा पहिलो 6 लाख रूपियाँसम्मको वार्षिक आयमा 1% सामाजिक सुरक्षा कर मात्र लिने व्यवस्था छ। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा अन्य व्यक्ति र कम्पनी विरूद्धको सम्पत्ति शुद्धिकरण सम्बन्धी पूरक अभियोग पत्र विशेष अदालतमा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुख्य प्रतिवादी दीपक भट्ट विरूद्ध 47 करोड़ 77 लाख 66,250 रूपियाँ बिगो दावी गरिएको छ। त्यस्तै पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ र सुभी अग्रवाल विरूद्ध 13,33,56,136 रूपियाँ बिगो कायम गरिएको छ। हिमालयन एसेट म्यानेजमेन्ट विरूद्ध पनि 20,90,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। सम्पत्ति शुद्धिकरण विभागले सुलभ अग्रवालको नाममा रहेको बालवाटार स्थित घर जग्गा, रिद्धि सिद्धि सिमेन्टको 1,70,00,000 कित शेयर तथा दीपक भट्टसँग सम्बन्धित 8 कम्पनीको नाममा रहेको 156 रोपनी जग्गा जफत गर्न पनि अदालतसँग माग गरेको छ। अभियोग पत्रमा पूर्व अर्थमन्त्री पौडेलमाथि पद र प्रभावको दुरूपयोग गर्दै सम्पत्ति शुद्धिकरणमा सहयोगी भूमिका खेलेको आरोप लगाएको छ। अर्थमन्त्री रहँदा श्रीराम टोबाको उद्योगको 20% शेयर न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप उहाँमाथि लागेको छ। अनुसन्धान अनुसार उक्त कम्पनीको प्रति शेयर किताबी मूल्य 816.71 रूपियाँ रहे पनि शेयर प्रति कित 100 रूपियाँका दरले हस्तान्तरण गरिएको दावी गरिएको छ। सुबी अग्रवालमाथि भने विभिन्न सहकारी संस्था मार्फत 13,00,00,000 रूपियाँ भन्दा बढ़ी रकम शुद्धिकरण गरेको आरोप लागेको छ। के तपाई दिनहुँ हाई पावर मोटर चलाएर घरको छतको ट्याङ्कीमा पानी भर्दै हुनुहुन्छ? घरमा प्रयोग हुने गिजर, हिटर, इण्डक्सन र इन्फ्रारेड चुलो जस्ता थर्मल लोड उपकरण चलाउनुहुन्छ? जनाएको हुनुहोस्। नेपाल विद्युत प्राधिकरणले साउन 1 गते अर्थात आजदेखि तपाईँले खपत गरेको बिजुलीको बिलमा अतिरिक्त 5% मूल्य अभिवृद्धि कर भ्याट थपेर बिल पठाउने भएको छ। सबैका लागि होइन, 50 युनिट भन्दा कम खपत गर्नुहुन्छ भने तपाईँ 5% भ्याटको दायरामा पर्नुहुन्न। त्योभन्दा माथि खपत गर्नुहुन्छ भने बिलमा 5% भ्याट जोडिनेछ। सरकारले पहिलो 50 युनिटसम्मको विद्युत महसुलमा भ्याट नलाग्ने घोषणा गरेकाले पहिलो 50 युनिटको 360 रूपियाँ 17% भ्याट मुक्त हुनेछ। प्राधिकरणले आफ्नो बिलिङ प्रणालीमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकको हकमा अतिरिक्त भ्याट जोड्न तयार गरिसकेको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। मन्त्री परिषदको पछिल्लो बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्यीय र राष्ट्रिय सभामा 59 सदस्यीय छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कडेल विरूद्ध प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेपाली कम्युनिष्ट पार्टीका 5 जना र नेपाली कांग्रेसका 11 जना गरी 16 जना सांसदको समर्थन रहेको छ। अविश्वास प्रस्तावसँग नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले प्रस्ताव गरिएको छ। सुसारेका रूपमा काम गर्न निकट भविष्यमा 836 जना नेपाली इजरायल जाने भएका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले हिजो चिट्ठा प्रणाली मार्फत इजरायल जाने कामदार छनौट गरेको हो। द्विपक्षीय श्रम सम्झौता अन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानून बमोजिम स्थानीय कामदार सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा प्राप्त गर्नेछन्। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकोले देशका विभिन्न भागमा वर्षा हुनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण गेग्रान बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। खेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकी सेनाले लगातार छैटौं रात पनि इरानमाथि नयाँ चरणको आक्रमण गरेको जनाएको छ। स्ट्रेट अफ होर्मुजको नियन्त्रणलाई लिएर दुवै पक्षबीच संघर्ष जारी छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्ट कमका अनुसार यी आक्रमणहरूको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु रहेको छ। साथै होर्मुजमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाजलाई आफ्नो नियन्त्रणमा लिएको पनि सेन्ट कमले जनाएको छ। यता इरानको सरकारी संचार माध्यमले अमेरिकी मिसाइलहरू होर्मुज जल डमरू मध्य नजिक रहेको केस्मा टापु साथै आणविक केन्द्र रहेको बन्दर अब्बास र बुसेहार क्षेत्रमा खसेको जनाएको छ। त्यसै गरी होर्मुजगान प्रान्तका दुईवटा पुलमा पनि आक्रमण भएको इरानी संचार माध्यमले दावी गरेका छन्। बीबीसीले होर्मुजगान प्रान्तमा बन्दर अब्बासको पश्चिमतर्फ रहेको एउटा पुलमा भएको आक्रमणको पुष्टि गरेको छ। यसै साताको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किएन भने उसका पुल तथा विद्युतीय उत्पादन केन्द्रहरूमा आक्रमण गरिने चेतावनी दिएका थिए। हेलम्बु खबरमा अब खेलकुदको खबर। ब्राजिलका महान फुटबल खेलाड़ी पेलेले सन् 1958 विश्वकप फाइनलमा लगाएको जर्सी 4.9 मिलियन डलर करिब 75,56,29,000 नेपाली रूपियाँमा बिक्री भएको छ। यो जर्सी फुटबल इतिहासमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ। यसअघि डियागो म्याराडोनाले सन् 1986 विश्वकपमा इंग्ल्याण्ड विरूद्ध ह्याण्ड अफ गड गोल गर्दा लगाएको अर्जेन्टिनाको जर्सी 7.1 मिलियन पाउण्डमा बिक्री भएको थियो। पेलेको यो जर्सीमा 10 बोलपत्र परेको थियो। सन् 2004 यही जर्सी 1,05,600 डलरमा बिक्री भएको थियो। सन् 1998 विश्वकप फाइनलमा 17 पेलेले स्वीडेन विरूद्ध 2 गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि जिताएका थिए। उनको विश्वकप फुट फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाड़ीको कीर्तिमान अझै कायम छ। यही लिलामीमा म्याराडोनाले 1986 विश्वकपमा लगाएको कप्तानी आर्मा ब्यान्ड 5,12,000 डलरमा लियोनल मेसीले 2017 बार्सिलोनाको पेरिस सेन्ट जर्मेन विरूद्धको ऐतिहासिक पुनरागमन खेलमा लगाएको जर्सी 2,17,600 डलरमा र डेभिड बेकह्यामको इंग्ल्याण्डका लागि 50 खेलमा लगाएको जर्सी 51,200 डलरमा बिक्री भएको बीबीसीले जनाएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। मौद्रिक नीति संशोधन गर्न गवर्नरलाई प्रधानमन्त्रीको निर्देशन। आजदेखि नयाँ कर कार्यान्वयनमा वार्षिक 10,00,000 कमाउने व्यक्तिले 1% आयकर तिर्नुपर्ने। एमाले उपाध्यक्ष विरूद्ध मुद्दा दर्ता 20,90,00,000 रूपियाँ बिगो दावी। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतायो। फेरि बढ़्यो मध्य पूर्वमा तनाव। अमेरिकाले तीव्र बनाए इरान विरूद्धको आक्रमण। र ब्राजिलका महान खेलाड़ी पेलेको जर्सी 75,00,00,000 लिलामीमा बिक्री। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। नमस्कार।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचो गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: तर ओ मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 13 27
6: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै
8: बा
9: हजुर बुहारी
8: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
9: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9849-93-40-667 र 9818-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
10: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ

0: Wait just a minute. We will return back.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
6: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: ए पहिला कसैले भनेनन्?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: हेलो
2: हेलो हेलो,
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी.
3: लु त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भनेर छ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले

0: कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: शुभ प्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
19: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
20: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
19: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
20: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: ओस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि.
2: हो र? होइन होला त्यस्तो त. सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
3: हुन्छ मिस.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं.
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं.
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो.
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ.
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं.
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
9: दिदी, म पनि 12 वर्षमा बेचिएँ. आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए. रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी.
5: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ. मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ.
5: मानव बेचबिखन अपराध हो. यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ. बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ.
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
11: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
12: लो, किन नि? के भयो, सन्चो भएन?
11: होइन, यतिकै जानै मन लागेन.
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
12: ए, कुरा त्यस्तो पो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
13: नमस्ते. कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
13: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
11: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
14: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ट्ज.
15: ओहो, के छ के छ
16: बिन्दास छ यार
15: यहाँ हेर्नु ओ हेर्नु
16: के हो
15: चेपकेटी ट्याग गर्छ यार यसले हेर्नु
16: को केटी ए केटी त दामी छ यार

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सरकारले स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन। मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता सिंह दरबारमा शुरू। आजै सम्झौतामा हस्ताक्षर गर्ने तयारी। ओलीको निर्देशनपछि बागमती प्रदेशमा एमाले मन्त्रीको राजीनामा रोकियो। मुलुकका केही स्थानमा आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट तल खोल्सामा खस्दा 14 जनाको मृत्यु। र विश्वकप 2026 फर खेल शैलीका दुई टीम अर्जेन्टिना र स्पेन फाइनलमा भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। गत वर्ष लेन्दी खोलामा आएको विनाशकारी बाढ़ीले तहस नहस बनाएको रसुवागढ़ी भन्सार कार्यालयको यार्ड एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि भन्सार यार्ड निर्माण

0: अधीन एकीकृत जाँच चौकी आईसीपी र आसपासको संरचनामा बाढ़ीका कारण अझै पनि स्पष्ट देखिन्छ। रसुवागढ़ी भन्सार कार्यालयले केही वर्ष अघि बढ़दो आयत चाप व्यवस्थापन गर्न नयाँ भन्सार यार्ड संचालनमा ल्याएको थियो। विशेष गरी चीनबाट आयात हुने विद्युतीय गाड़ी, ईभी सवारी साधन, तयारी पोशाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूल लगायतका सामानको पार्किङ र जाँच पासलाई लक्षित गर्दै निर्माण गरिएको यार्डमा एकैपटक सयौं मालवाहक कन्टेनर तथा ठूलो संख्यामा विद्युतीय गाड़ी व्यवस्थापन गर्ने क्षमता रहेको थियो। भन्सार रसुवा भन्सारका अधिकृत प्रेम सुविधेको अनुसार बाढ़ी आएको रात कर्मचारी, सुरक्षाकर्मी र चालकहरूले ज्यानको जोखिम मोलेर राजस्व तिर्न आएका मालवाहक सवारी साधन सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेको छ। बाढ़ीपछि मंगिरमा अस्थायी रूपमा मितेरी पुल निर्माण भएपछि आयात निर्यात सुचारू भए पनि भन्सार यार्डको अवस्था भने अझै पनि जोखिमपूर्ण देखिएको छ। यार्डभित्र बाढ़ीले आएका ठूला ढुंगा अनि त्यसै गरी क्षतिग्रस्त संरचना र अस्थायी व्यवस्थापनकै भरमा काम भइरहेको देखिन्छ। भन्सार कार्यालयको अनुसार रसुवागढ़ी नाकाबाट मुख्य रूपमा तयारी पोशाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, स्याउ, सुन्तला, अंगूर, ड्राई फ्रूट्स, ड्रागन फ्रूट्स लगायतका विभिन्न फलफूल र विद्युतीय सवारी साधन आयात हुने गरेका छन् र औद्योगिक कच्चा पदार्थ तथा रासायनिक सामग्री भने यस नाकाबाट नगण्य मात्रामा आउने गर्दछ। बाजो रहेका निजी जग्गालाई उत्पादनमूलक बनाउने उद्देश्यका साथ कमलको फूल सहकारी संस्थाले आफ्नो सदस्यहरूलाई विभिन्न प्रजातिका फलफूलका बिरूवा वितरण गरी वृक्षारोपण अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत टिम्बुर, कागती, आँप, लिची, कटर, एको एभोकाडो र लप्सीका गरी करिब 3,000 बिरूवा सदस्यहरूको निजी जग्गामा रोप्नका लागि वितरण गरिएको छ। सहकारीले खेतीयोग्य तर उपयोग विहीन जमीनलाई फलफूल खेती मार्फत आय आर्जनको स्रोत बनाउने लक्ष्य सहित यो कार्यक्रम अगाडि बढ़ाएको छ। फलफूल खेती विस्तारसँगै आवतरण र वातावरण संरक्षण, हरियाली प्रवर्धन र कृषिको आर्थिक अवस्था सुदृढ़ बनाउन अभियानले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ। कार्यक्रमका लागि आवश्यक बिरूवा विभाजन डिभिजन वन कार्यालय सहयोग मार्फत उपलब्ध गराएको छ। वन कार्यालयको सहयोगमा स्थानीय स्तरमा वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाएको सहकारीका पदाधिकारीहरूले बताएका छन्। सहकारीको अनुसार सदस्यहरूले आफ्नो बाजो जग्गामा बिरूवा रोपेर नियमित हेरचाह गर्ने प्रतिबद्धता जनाएको छ। आगामी वर्षहरूमा यस बिरूवाबाट उत्पादन हुने फलफूलले स्थानीय बजारको माग पूरा गर्नुका साथै कृषकको आमदानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। खेलम्बु खबरमा अब राष्ट्रिय खबर। सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। निर्देशनमा यसअघि कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी सुविधा लिए वा निवृत्ति भरना भइरहेका व्यक्तिलाई करारमा कार्यरत भएमा 2083 साल भदौ 1 गतेदेखि सेवा निरन्तरता नदी सम्झौताबाट विदा गर्न पनि भनिएको छ। यसै गरी संघीय मन्त्रालय अन्तर्गतका कार्यालयमा करारमा कार्यरत कर्मचारीको एकीकृत विवरण तयार गरी सम्बन्धित निकायले पुनरावलोकन गर्नुपर्ने उल्लेख गरिएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत भएपछि आवश्यकता अनुसार मात्रै करार कर्मचारीलाई काममा लगाउन निर्देशन दिएको छ। मन्त्रालयले नयाँ व्यवस्थापन भएका स्थापना भएका निकायमा सृजना हुने दरबन्दी र रिक्त दरबन्दीमा आवश्यक परेमा पुलमा रहेका करार कर्मचारीलाई प्राथमिकता दिन सकिने जनाएको छ। निर्देशनमा विभिन्न मन्त्रालय अन्तर्गतका निकाय एकीकरण वा खारिजीको प्रक्रियामा रहेका अवस्था कर्मचारी व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ। करार कर्मचारीलाई उपलब्ध गराउँदै आएको तलब भत्ता सम्बन्धित मन्त्रालयको अनुरोध र अर्थ मन्त्रालयको व्यवस्थापन गर्ने र कार्यान्वयनको क्रममा देखिएको समस्या समाधानका लागि सामान्य प्रशासन मन्त्रालयको अध्ययन गरी उपयुक्त विकल्प सिफारिश गर्ने समेत उल्लेख गरिएको छ। आन्दोलनरत मिटर ब्याज पीड़ित पक्ष र सरकारी वार्ता टोलीबीच आजै पनि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। बाह्रको सिमारा सहकारी टोली र पीड़ित प्रतिनिधि बीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिक रूपमा प्रदान गर्ने तयारी गरिएको हो। यसका लागि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले सरकारी वार्ता टोली र मिटर ब्याजी पीड़ित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता शुरू भएको छ। यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच सघन छलफल भएको थियो। हिजोसम्मको छलफलमा र सहमति जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको छ। प्रधानमन्त्रीको सचिवालयको अनुसार सरकारी वार्ता टोलीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयको सचिव पुष्कर सापकोटाले गरिरहेको छ भने टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य रहेका छन्। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याजी पक्ष बीच बारको निजगढ़मा पटक पटक छलफल भएर सहमति जुटेपछि त्यसलाई टुंग्याउन आज वार्ता भइरहेको हो। बागमती प्रदेश सरकारका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। हिजो मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई सामूहिक रूपमा राजीनामा बुझाउने र सरकारले दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको बेला नेकपा एमाले पार्टीका केन्द्रको निर्देशन पछि हटेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका तर्फबाट कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा रोकिएको छ। बागमतीमा एमालेबाट 6 जना मन्त्री रहेका छन्। एमालेको तर्फबाट प्रदेश मन्त्री स्वास्थ्य मन्त्री रहेका किरण थापा मगरले राजीनामाको तयारीको केन्द्रको निर्देशनसँगको तत्कालका लागि रोकिएको बताएको हो। बागमती प्रदेशमा सरकारका एमालेबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर देवेन्द्र दिनेशचन्द्र देवकोटा, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग मन्त्री भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्। मन्त्री परिषद बैठक लगतै एमालेका मन्त्रीहरू मुख्यमन्त्री कार्यालयबाट बाहिरिएका हुन्। देशैभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार मनसूनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा अझै पनि वर्षा हुने सम्भावना रहेको छ। महाशाखाको अनुसार हाल देशैभर साधारणतया बदलिरहेको छ। बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान र कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम वर्षा समेत भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा तथा कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, हिमाली भूभागका कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागहरूमा भारी वर्षा हुन सकिने भएकाले महाशाखाले सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ। भारी वर्षाका कारण ग्रेग्राण्ड, बाहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सकिने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरिएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट करिब तल खोलामा खस्दा कम्तीमा पनि 14 जनाको ज्यान गएको छ भने 5 जना घाइते भएका छन्। दुर्घटनापछि उद्धार टोलीले कठिनाई परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएको छ। काजामा क्षेत्र अन्तर्गत राजधानी लिमाबाट करिब 800 किलोमिटर उत्तरमा रहेको सानजोआन नगरपालिका संस्थागत संचारका प्रमुख रिकार्डो सिलोनका अनुसार दुर्घटनामा चालक र एक बालक सहित 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइते 5 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा विश्वकप 2026 फाइनल समीकरण पूरा भएको छ। यस भिड्दै छन् कि दुई पटक विशेषता बोकेका टीम अर्जेन्टिना र स्पेन। यो फाइनल खेलमा दुई फरक शैलीबीचको मैदानी भिडन्त पनि हुनेछ। एउटा टीमको बलियो पक्ष भनेकै आक्रमण र अर्को टीमको यसै सुदृढ पक्ष भने रक्षा पंक्ति हो। विश्वकपमा नै सर्वाधिक गोल गर्न खेलाड़ी लियोनल मेसी एक छेउमा हुनेछ भने उनकै नेतृत्वमा छ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना। आइतबार हुने फाइनल न्यू जर्सीका इन्स राइडर फोर्समा हुनेछ र स्पेनले यसअघि पहिलो खेल सेमी फाइनलमा फ्रान्सले हराएको थियो। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन। मिटर ब्याज पीड़ित र सरकारी बीज वार्ता सिंहदरबारमा शुरू, आजै सम्झौतामा हस्ताक्षर गर्ने तयारी। नेकपा एमालेको अध्यक्ष ओलीको निर्देशनपछि बागमती प्रदेशमा एमाले मन्त्रीहरूको राजीनामा रोकियो। मुलुकको केही स्थानमा आज पनि भारी वर्षा हुने सतर्कता अपनाउन आग्रह। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट तल खोल्सामा खस्दा कम्तीमा पनि 14 जनाको मृत्यु। र विश्वकप 2026 फरक खेल शैलीका दुई टीम अर्जेन्टिना र स्पेन फाइनलमा भिड्दै। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: के तपाईं राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: अरुलीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shanga Sugari Nagar Palika 5, Singh Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shanga Sugari Nagar Palika 5, Singh Paso.

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493046667 र 98178779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

डान्स फ्लोर सब खाली छोड्देऊ, नाच्ने हरू सँगै नाचौ, ननाच्नेले ताली ठोक्देऊ, आफ्नै मनको मालिक म दुनियाँको किनोस् डिजे, यही म्युजिक बजा जबसम्म म चेन्ज नभन, नाच नपुग्दा आफ्नै सारा स्टेप देखाई, सबै दुःख पीडालाई तिमी स्टप लगाए, अरे बच्चा हौ तिमी बच्चा ठुलो स्वरले नबोल, मिस्टर आरजेको भन्छौ घर गएर टिभी खोला।

चालो पार्ने प्लान बनाएको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै भएन सेटिङ मिलाको छु। जति पिउ नसक्छ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ। आफ्ना जिएफ बिएफ सम्हाल नसामा जोलिन, बाँकी दुनियाँको ममा छोडिदेऊ।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ। अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला तपाईँहरूले सुन्दै हुनुहुन्छ यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवा मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट एलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी यो प्रोग्रामलाई तपाईँले रेडियोको माध्यमबाट यी जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँहरूले राम्रोसँग रेडियो नटिप्ने अनि रेडियो नसुन्ने ठाउँहरूमा तपाईँहरूले अनलाइनको वेबसाइट अनि फेसबुक पेजबाट पनि हाम्रो प्रोग्रामहरू सुन्न पाउनुहुनेछ, न्यूजहरू तपाईँले सुन्न पाउनुहुनेछ। यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँले हेलम्बु एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने सिधै तपाईँ पेजमा जानुहोला अनि सुरुमा एउटा गोलो लोगो भएको पेज आउनेछ, उक्त पेजमा तपाईँले फलो गर्नुभयो भने त्यहाँबाट तपाईँले हरेक प्रोग्रामहरू न्यूजहरू अपडेट गर्न पाउनुहुनेछ र सुन्न सक्नुहुनेछ। विशेष गरी यो प्रोग्राम तपाईँहरूले हरेक सातको छ दिन सुन्न सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ। यो प्रोग्राम छ दिन आउने गर्दछ। तपाईँहरूले आइतबार बाहेक अन्य दिनहरूमा चाहिँ दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्ब आउने गर्दछ अनि हामी 6 दिन आउने गर्छौं र 6 दिन हामी छुट्टा छुट्टै बसाईमा उपस्थिति जनाउने गर्दछौं र त्यसैको सन्दर्भमा आज पनि हामी तपाईँहरू

सँगै जोडिसकिएको छ। आज पनि हामी तपाईँहरूको रोजाईमा रहेका मिठा मिठा रमाइला भाका गीतहरू सुन्नेछौ, सुनाउनेछौ, तपाईँहरूको माझमा मिठो सम्वाद गर्नेछौ। तपाईँहरूले नै रोज्नु भएका मिठा मिठा गीतहरू बजाउँदै अबको एक घण्टा हामी तपाईँहरू सँगै रहनेछौ। अबको एक घण्टा भने हामी सहयात्रा गर्नेछौ है। यो दिउँसोको समय छ र विशेष गरी आज साउने संक्रान्ति पनि हो। धेरैजना श्रोता साथीहरू त अब आज अब यति दिउँसोको समय कोही साथीहरू वनतिर हुनुहुन्छ, कतिपय साथीहरू अझै पनि खेतबारीमा हुनुहुन्छ, आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ र पनि यो प्रोग्रामलाई अत्यन्तै माया गरेर मजाले साथमा प्रोग्राम सुन्दै हुनुहुन्छ, प्रोग्राम सुनेर बसिराख्नु भएको होला भनेर हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। दिउँसोको समय कोही कोही ठाउँमा पानी पर्न थालिसकेको छ भने कोही कोही ठाउँमा आज मजाले घाम लागिरहेको छ र कोही ठाउँहरूमा चाहिँ अब यति बेला पानी नै परिरहेको छ। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अब कोही घण्टाको परिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामी सँगसँगै अगाडि बढ्नुपर्छ है साथीहरू भन्न चाहन्छु। र तपाईँहरूले फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौ, तपाईँहरूले गर्नुभएका कमेन्टहरूलाई हामी लिनेछौ। अनि आज फोन गरेर गीत रोज्न पाउनुहुनेछ। गीतहरूमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 तपाईँहरूले कार्यक्रममा कल गर्दै गीत रोजाईमा पार्न सक्नुहुनेछ। सँगै आफ्ना साथीभाइ, आफन्त, इष्टमित्र, साथी सबैजनामा मिठो सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौं हाम्रै रोजाईमा रहेको सो गीतपछि तपाईँहरूको फोन कल लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: gotta.
1: निकै नै मिठो गीत राखिसकेको छ कार्यक्रमको शुरूआतमा र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ. यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रुझाइमा पार्न सक्नुहुनेछ. आज हामी तपाईँहरूको रुझाइमा रहेका गीतहरू राख्नेछौ अनि सुनाउनेछौ, सुन्नेछौ तपाईँहरूको रुझाइमा रहेका गीतहरू. र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्कार. हजुर नमस्ते नमस्ते नमस्कार. गुड आफ्टरनुन, मखमलीजी बोल्दै हुनुहुन्छ है? अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर कार्यक्रम हजुर हजुर मुलुक गायत हाम्रो यता चौतारातिरको पनि खबर एकदमै ठिकै छ, रमाइलो छ, सिमसिम पानी पर्न थालिरहेको छ, समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौँ न है. हजुर ल धन्यवाद. तपाईँले पनि शुभकामना छ, पक्कै पनि आजको दिन त रमाइलो हुँदै होला है. हजुर म लगायत हाम्रो चौतारातिर पनि एकदमै रमाइलो हुँदैछ. संक्रान्ति आज विशेष गरी अब रमाइलो तरिकाले नै मनाउनु पर्छ भनेर नै लागिरहेको नै छ. सकेसम्म रमाइलो नै गर्नु परिहाल्यो नि जसरी भए पनि है. अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर जन्मदिनको गीत भन्नुभयो. हजुर जन्मदिन विशेष गीत हो भने हामी बजाउन मिल्छ. हजुर हजुर हजुर हजुर हुन्छ, हामी गीत राख्नेछौ. अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर हजुर हजुर हजुर

ओके भाई भाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, मखमली ठकुरी हुनुहुन्थ्यो यता बलेफीबाट। उहाँले पनि सम्पूर्ण साथीहरूलाई सम्झना राख्नुहुँदै बाहिरिसक्नु भएको छ, विशेष गरी गीत रोज्नु भएको छ। उहाँको नातिनीको चाहिँ आज जन्मदिन परेको रहेछ, नातिनीको विशेष अवसरमा उहाँले गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौ र यस्तै मिठो रमाइलो गीत सुन्न चाहनुहुन्छ भने तपाईँहरूले पनि 9852555525 कल गर्दै आउँदै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र पालो तपाईँहरूको नै हो। कार्यक्रममा जोडिनु हुँदै तपाईँहरूले पनि आफूलाई मनपर्ने गीतहरू जाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ 9860-5555 कल गर्दै जोडिनुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट माया लामा है। हजुर अनि मायाजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर ए हजुर हजुर ल ठिकै छ। चौतारातिर पनि यति बेला सिमसिम पानी चाहिँ पर्ला कि जस्तो भइरहेको छ कोही कोही ठाउँहरूमा। समग्रमा ठिकै छ, राम्रो नै छ भनौँ है यतातिर पनि। हजुर अब आज बिस्तारै हुँदैछ, अब विशेष रमाइलो त बेलुकाको समयमा हुने हो र चहल पहल चाहिँ बढ़िरहेको नै छ र अब रमाइलो त गर्नु परिहाल्यो, एकदमै लागिरहेको नै छ भनौँ न है। हजुर हजुर एकदमै तपाईँहरूको गाउँतिर पनि अब चहल पहल त बढ्दै होला, गर्दै हुनुहुन्छ होला। ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर गाला माया फिर्ता भन्नुभयो? ए गाला माया फिर्ता लाऊ। ओके हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर

ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो माया घिसिङ हुनुहुन्थ्यो यता काभ्रेबाट सो उहाँलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु मिठो गीत रोजाइमा पार्नु भएको छ है र यसै गरी तपाईँहरू पनि कार्यक्रममा आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने कल गरेर कार्यक्रममा जोडिन पाउनुहुनेछ त्यसको लागि 9860525525 कल गर्दै कार्यक्रममा जोडिनुहोला र तपाईँहरूले फेसबुकको पेजबाट चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ साथीहरूले रोज्नु भएको कमेन्टमा तपाईँहरूले कमेन्ट गरेर चाहिँ छोड्न सक्नुहुनेछ है त र अहिलेको लागि भने एकदमै मिठो गीत रहेको छ गीत पछि आउनेछौ तपाईँहरू पनि हेलम बाय एफएम सुन्दै गर्नुहोला

हजुर, हामीले एकदमै निकै नै मिठो अनि रमाइलो गीतहरू चाहिँ राखिसकेको छ साथीले रोज्नु भएको गीतपछि, र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ है कार्यक्रममा गीत रोज्नका लागि। नम्बर खुल्ला गरिएको छ हामीले 9860552525। सो नम्बरमा कल गर्दै कार्यक्रममा जोडिनुहोला भन्न चाहन्छु, अनि आफूलाई मनपर्ने गीत तपाईँहरूले रोजाइमा पार्न सक्नुहुनेछ, र साथीभाइ इष्ट मित्र सबैजनामा सम्झना पनि राख्न पाउनुहुनेछ है साथीहरू। तपाईँहरूले आफ्नो साथीभाइहरूले पनि सम्झिन सक्नुहुनेछ। हामीलाई धेरैजना साथीहरूको कमेन्टहरू पनि प्राप्त भइरहेको छ, कमेन्टहरू पनि हामी केही समयपछि लिनेछौ। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? काभ्रेबाट शुभ नाम अनिल भन्नुभयो। हजुर अनिल जी, के गर्दै हुनुहुन्छ यति बेला तपाईँ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि? ल, अनि आज कुन गीत सुन्न चाहनुहुन्छ तपाईँ? कार्यक्रममा कल गर्नु भएको छ। लोकदोरी गीत सुन्न चाहनुहुन्छ? ओके, हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? सबैले भन्दै भन्न चाहनुहुन्छ? ओके ल, हुन्छ, आजको लागि भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो अनिलजी हुनुहुन्थ्यो, सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ, लोकदोहोरी गीत सुन्न चाहन्छु भन्नुभएको छ। एकदमै रमाइलो मिठो लोकदोहोरी गीत हामी राख्नेछौ, गीत पछि फेरि पनि आउनेछौ। तपाईँहरू पनि गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउँदै गर्नुहोला।

पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा गीत रोज्नका लागि तपाईँहरूले पनि फोन गर्न सक्नुहुनेछ। त्यसको लागि भने 9860525525 को माध्यम हुँदै कार्यक्रममा गीत रोजाइमा पार्नको लागि जोडिन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर विजयजी बोल्दै हुनुहुन्छ। अनि विजयजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर हजुर हजुर। अनि आजको बाँकी दिन कस्तो हुँदैछ तपाईँको? हजुर हजुर। ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रुझाइमा पार्न चाहनुहुन्छ नि? हजुर कुन गीत भन्नुभयो? ओके, हामी गीत राख्नेछौ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर।

ओके बाई बाई साथी हुनुहुन्थ्यो विजयजी हुनुहुन्थ्यो सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ. धन्यवाद व्यक्त गर्न चाहन्छु. मिठो गीत रोज्नु भएको छ. यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै जोडिन सक्नुहुनेछ अनि गीत रोजाइमा पार्न सक्नुहुनेछ है. त र फेसबुक पेजबाट धेरैजना श्रोता साथीहरूले पनि हेरिराख्नु भएको छ. कमेन्ट गर्दै गर्नुहोला. तपाईँहरूको कमेन्टहरू पनि हामी केही समयपछि लिनेछौँ. अहिलेको लागि पनि यो मिठो. Thank you.

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र पालो तपाईँहरूको नै हो, यसै गरी नै कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काभ्रेबाट तिरुसना माझी। तिरुसनाजी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर बसिराख्नु भएको छ, सन्चै आरामै हुनुहुन्छ नि है? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आज साउने संक्रान्ति दिन कस्तो हुँदैछ? हजुर रमाइलो हुँदैछ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि? तामाङ सेलो कुन भन्नुभयो? घिसिङ राजा भन्नुभयो। ओके ल, हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर हजुर

ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। गीत सिंह राज भन्ने भोलको गीत रोज्नु भएको छ, हामी गीत राख्नेछौँ। यस्तै मिठो रमाइलो गीत सुन्न चाहनुहुन्छ भने तपाईँहरू पनि कल गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोस्। कमेन्ट हामी अब केही समयपछि अन एयर गर्नेछौँ, अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नुहुँदै आफूलाई मनपर्ने गीत रोज्ने पालो तपाईँहरूको भइसकेको छ अनि साथीहरूको कमेन्टहरू पनि लिनेछौं र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काठमाडौँबाट सपना वाइबा भन्नुभयो। ए सम्झना लामा, हजुर सम्झनाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि? हजुर हजुर, अनि के छ खबर सुनाइदिनुहोस्। तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको नयाँ नौलो? हजुर एकदमै ठिकै छ। अनि आजको बाँकी दिन कसरी बिताउने योजना बनाउनु भएको छ? हजुर बसी बसाई मात्रै हो र? एहे कति रमाइलो है। ए ल ठिकै छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रुज्न चाहनुहुन्छ नि? हजुर तामाङ सेलो कुन गीत भन्नुभयो? ओके हुन्छ, हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर भन्दै चोटिन्छौँ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो सम्झना लामा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है काठमाडौँबाट। सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई सम्झिनु हुँदै बाहिरिसक्नु भएको छ। तामाङ सिलो गीत रोज्नु भएको छ, सम्बिनी भन्ने बोलको गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौँ र कमेन्टतर्फ लाग्छौँ। कमेन्ट गर्नुभएको छ सेवा र हजुर नमस्ते नमस्कार, आरामै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु तेह्रथुमबाट, साउने संक्रान्तिको हार्दिक शुभकामना छ तपाईँलाई भएको छ, धन्यवाद छ तपाईँले पनि सोही कामना। अनि लेख्नु भएको छ आज विशेष गरी साथीहरूमा अप्सरा खड्का, सबिना कन्दुवा, सुनिता भण्डारी अनि स्वस्थानी भुजेल, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, सम्झना सुनवार, सृजला को लागि अनि विनिता गिरी, सरिता राई, बिना मगर अनि सन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी लगायत सम्पूर्ण साथीहरूको लागि एकै मुस्तमा सम्झना छ है भन्नुभएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सोनाजीलाई है। अनि गुड आफ्टरनुन हजुर नेपाली, नमस्ते नमस्कार, प्रस्तुताज्यू म उदयपुरबाट बोल्दैछु, टेक बहादुर पुमा राई भन्नुभएको छ र आज विशेष गरी साउने संक्रान्तिको हार्दिक शुभकामना छ है सम्पूर्ण टीमलाई भन्नुभएको छ। टेक बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लौ है दर्शन नमस्ते हजुर, खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर एकदम ठिकै छ, सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदमै आशा गरेको छु। र त्यसै गरी यस कार्यक्रम मार्फत मजाले प्रोग्राम सुन्दैछु र तपाईँ लगायत सबैजनामा मिठो सम्झना छ है भन्नुभएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी लेख्नु भएको छ सम्झना सबैमा मिठो सम्झना है भन्नुभएको छ। कुमारी योङहाङ हुनुहुन्छ, धन्यवाद छ, उहाँले पनि सन्देशजीले पनि नमस्कार गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि हेलो दादा गुड आफ्टरनुन, म बागसुर नगरपालिका 8 मान्छे, हाल भारतको गुजरातदेखि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि अमरध्वज लामा बल्सको जन्मदिनको शुभकामना छ है भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। बुद्ध वज्राचार्यज्यू लगायत अमरध्वज लामा दाईले पनि जन्मदिनको शुभकामना छ। अनि लेख्नु भएको छ हेलो दादा हजुर, म पनि प्रोग्राम सुन्दैछु साइप्रसदेखि, मिस यु हेलम्बो एफएम टु अल भन्नुभएको छ, सिङ्गो टिमलाई सम्झिनु भएको छ र मेरो गैरी गाउँमा रहनु भएको फ्यामिलीको लागि। अनि त्यसै गरी निर्जला तामाङ छोरीलाई मिस यु लभ यु भन्दै छुटिन्छु भन्नुभएको छ। निर्मला तामाङजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ हेलो हजुर नमस्ते नमस्कार, म तीन जुरी मिडिया ग्रुपको सदस्य भन्नुभएको छ, कमल श्रेष्ठ, देव बासकोटा,
मनोज भुजिल, सुची आरती लिम्बू, अनि त्यसै गरी लोकेन थेक्लिन लिम्बू, अनि राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वाने, फूलमाया आंखेवा लिम्बू लगायत सबैजनालाई भन्नुभएको छ। कमलजीले पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हेलो नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु काभ्रे बेथान्चोकदेखि माया लामा। सबैमा मिठो सम्झना, मिठो माया, अनि साउने संक्रान्तिको शुभकामना भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ मायाजी, तपाईँले पनि सोही कामना छ, आज ग्रीन शुभ रहोस्। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, नमस्ते हजुर, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म काठमाडौँबाट शर्मिला शेर्पा भन्नुभएको छ, सम्झना सही सबैजनालाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ शर्मिलाजी, तपाईँले पनि शुभ दिन। अनि लेख्नु भएको छ, दाई नमस्ते, नमस्कार, आरामै हुनुहुन्छ, खाजा खानु भयो त भन्नुभएको छ, मेरो खाजा एकदम भइसक्यो, साउने संक्रान्तिको शुभकामना सबैजनालाई, बाई भन्नुभएको छ। जीवनजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको कमेन्टहरू लिन सक्दैनौ र कल पनि लिन सक्दैनौ। अन्तिम साथीले गीत रोज्नु भएको छ, फूल टिप्ने मन भए भन्ने बोलको गीत रोज्नु भएको छ अन्तिम साथीले है कल मार्फत। हामी सो गीत छोड्दै कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भइसकेको छ। आज जति पनि साथीहरूले हाम्रो यो कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो समयमा कल लगाउनु भयो, कल लागेन र कल उठेन भनेर पनि उदास नहुनुहोला, भोलिको अवस्थामा कल अवश्य लाग्नेछ। कल ट्राई गर्न भने कहिले पनि नछुट्नुहोला है, यो आग्रह गर्न चाहन्छु। अनि कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र फेसबुक पेजबाट मिठा मिठा अनि रमाइलो कमेन्ट गर्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि तीनजेलसम्म दिउँसोको समय एक घण्टाको अवधिभर हाम्रो प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक आभारसँगै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र साउने संक्रान्तिको धेरै धेरै शुभकामना छ सम्पूर्णलाई। र यही कामना गर्दै प्राविधिक मित्र वरदान गुरूङलाई विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट पनि म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Yeah.
1: Elambu Break Time. के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404254।
4: Lumbuy FM 89.6 MHz.

0: Just a minute. We'll return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054
4: चौतारा स्वागत छ गढी नगरपालिका हट एन्ड कोल्ड वाटर एलइडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्फिडेन्स न्यू अरुणको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका इमेल होटल अरुणको @gmail.com contact 011-602-6-9860-982293 New Aruniko Hotel and Restaurant Private Limited Kautara Shanga Subhari Nagar Palika 5 Singapore Hello
5: ओइले के पार ओइ मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
6: मित्र छास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
7: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
6: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
5: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
8: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
3: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
8: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
9: 9849913727
10: In the mix.
11: Hi, this is Britney Spears.
12: It's what up, this is Jay-Z.
13: This is Jennifer Lopez.
10: The mix.
14: 89.6 FM.

0: Ilambu break time.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5167-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

बढेपछि बलियो रातो बालियो रातो बत्ती उच्च सतर्कता अप्नाउन आग्रह। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट तल खोलामा खस्दा कम्तीमा 14 जनाको मृत्यु। र विश्वकप 2026 का फरक खेल शैलीका दुई टीम अर्जेन्टिना र स्पेन फाइनलमा भिड्दै। गत वर्ष लेन्दे खोलाबाट आएको विनाशकारी बाढ़ीले तहस नहस बनाएको रसुवा भन्सार कार्यालयको यार्ड एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनर्स्थापना हुन सकेको छैन। व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि भन्सार यार्ड निर्माणधीन एकीकृत जाँच चौकी र आसपासका संरचनामा बाढ़ीको क्षति अझै स्पष्ट देखिन्छ। रसुवा भन्सार कार्यालयले केही वर्ष अघि बढ़दो आयात चाप व्यवस्थापन गर्न नयाँ भन्सार एड सञ्चालनमा ल्याएको थियो। विशेष गरी चीनबाट आयात हुने विद्युतीय ईभी सवारी साधन, तयारी पोषक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूल लगायतका सामानको पार्किङ र जाँच पासलाई लक्षित गर्दै निर्माण गरिएको एडमा एकैपटक सयौं मालवाहक कन्टेनर तथा ठूलो संख्यामा विद्युतीय गाड़ी व्यवस्थापन गर्ने क्षमता रहेको थियो। रसुवा भन्सारका अधिकृत प्रेम सुवेदीका अनुसार बाढ़ी आएको रात कर्मचारी सुरक्षाकर्मी र चालकहरूले ज्यानको जोखिम मोलेर राजस्व तिर्न आएका मालवाहकका सवारी साधन सुरक्षित स्थानमा सार्ने प्रयास गरेका थिए। बाढ़ीपछि मंगसिरमा अस्थायी रूपमा मितेरी पुल पूर्ण निर्माण गरिएपछि आयात निर्यात सुचारू भए पनि भन्सार एडको अवस्था अझै जोखिमपूर्ण रहेको छ। एडभित्र बाढ़ीले ल्याएका ठूला ढुंगा क्षतिग्रस्त संरचना र अस्थायी व्यवस्थापनकै भरमा काम भइरहेको देखिन्छ। भन्सार कार्यालयका अनुसार रसुवागढ़ी नाकाबाट मुख्य रूपमा तयारी पोषक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, स्याउ, सुन्तला, अंगुर, ड्राई फ्रूट्स लगायत फ्रूट्स लगायतका फलफूल र विद्युतीय सवारी साधन आयात हुने गरेका छन्। औद्योगिक कच्चा पदार्थ तथा रासायनिक सामग्री भने यस नाकाबाट नगन्ने मात्रामा आउने गरेका छन्। बाँझो रहेका निजी जग्गालाई उत्पादनमूलक बनाउने उद्देश्यले कमलको फूल सहकारी संस्थाले आफ्ना सदस्यलाई विभिन्न प्रजातिका फलफूलका बिरूवा वितरण गरी वृक्षारोपण अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत टिमुर, कागती, आँप, लिची, कटहर, एभोकाडो र लप्सिका गरी करिब 3,000 बिरूवा सदस्यको निजी जग्गामा रोप्नका लागि वितरण गरिएको छ। सहकारीले खेतीयोग्य तर उपयोगविहीन जमीनलाई फलफूल खेती मार्फत आय आर्जनको स्रोत बनाउने लक्ष्यसहित यो कार्यक्रम अघि बढ़ाइएको जनाएको छ। फलफूल खेती विस्तारसँगै वातावरण संरक्षण, हरियाली प्रवर्धन र कृषकको आर्थिक अवस्था सुदृढ बनाउन अभियानले थप योगदान पुग्ने विश्वास लिएको छ। कार्यक्रमका लागि आवश्यक बिरूवा डिभिजन वन कार्यालयले सहयोग स्वरूप उपलब्ध गराएको छ। वन कार्यालयको सहयोगले स्थानीय स्तरमा वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाएको सहकारीका पदाधिकारीहरूले बताएका छन्। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछ। नेपालको संविधानको धारा 158 को उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सम्हाल्नुहुनेछ। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्दौ वादेले पाउनु भएको छ। यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभात तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराज जयराम थापा र बिनु रायमाझी पौडेललाई बिन विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ। आन्दोलनरत मिटर ब्याजी पीड़ित पक्ष र सरकारी वार्ता टोलीबीच सम्झौता पत्रमा
हस्ताक्षर गर्ने तयारी भएको छ। बारको सीमा

0: धारामा सरकारी टोली र पीड़ित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र मिटर ब्याज पीड़ित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता शुरू भएको छ। बागमती प्रदेश सरकारका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका मन्त्रीहरूको राजीनामा रोकिएको हो। हिजो मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई सामूहिक राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमाले पार्टी केन्द्रको निर्देशनपछि हटेको हो। सप्तकोशीमा जल प्रवाह बढ़ेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बालिएको छ। कोशीमा जल प्रवाह प्रति सेकेण्ड 150,000 क्यूसेक पुगेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेण्ड 151,195 क्यूसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खोलिएका छन्। आज प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको थियो। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट तल खोलामा खस्दा कम्तीमा 14 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन्। काजामार्ग क्षेत्र अन्तर्गत राजधानी लिमाबाट करिब 800 किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत संचार प्रमुख रिकार्डो चिनोनका अनुसार दुर्घटनामा चालक र एक बालक सहित 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइते 5 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभएको हो। अब खेलकुदको खबर। विश्वकप 2026 को फाइनलमा समीकरण पूरा भएको छ। यसमा भिड्दैछन् दुई फरक विशेषता बोकेका टीम अर्जेन्टिना र स्पेन। यो फाइनल दुई फरक शैली बीचको मैदानी भिडन्त पनि हुनेछ। एउटा टीमको बलियो पक्ष भनेकै आक्रमण, अर्को टीमको त्यस्तै सुदृढ पक्ष भनेको रक्षा पंक्ति हो। विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाड़ी लियोनल मेसी एक छेउमा हुनेछन्। अर्कै नेतृत्वमा 6 डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना आइतबार हुने फाइनल न्यू जर्सीको इस्टर रडरफोर्डमा हुनेछ। स्पेनले यसअघि पहिलो सेमी फाइनलमा फ्रान्सलाई हराएको थियो। हामी हेलम्बु खबरको अन्त्यमा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। बागमतीमा 14 बाट घटाएर 8 मन्त्रालय कायम। ओलीको निर्देशनपछि बागमतीमा एमाले मन्त्रीको राजीनामा रोकियो। सप्तकोशीमा पानी भाव बढ़ेपछि बालियो रातो बत्ती, उच्च सतर्कता अप्नाउन आग्रह। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट तल खोलामा खस्दा कम्तीमा 14 जनाको मृत्यु र विश्वकप 2026 का फरक खेल शैलीका दुई टीम अर्जेन्टिना स्पेन फाइनल भिड्दै। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार। सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
2: मायाको चिनो,
1: मेडल,
2: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा।
1: समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: है मित्र, यो रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: एलम्बु एफएम

0: விளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: संचार रजिस्ट्रारको कार्यालय
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि गुड आफ्टरनून। अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलेमा, अनि साथमा सांगीतिक अभि

तै पछिल्लो समय यो प्रचलनहरू विस्तारै हट्दैछ होइन, तै पनि अलिकति कहीँ कतै होइन सो त अझै पनि लुतो फाल्ने जुन भन्छन् त गर्दै आइराख्नु भएको छ होइन, अलिकति भनौँ न अलिकति गाउने समुदायमा यो प्रचलन छ नै होइन गर्नुहुन्छ। सम्पूर्ण सबैजनालाई शुभकामना, फेरि पनि आफ्नो रीतिथिति परम्पराहरूलाई जोगाइराख्नुपर्छ होइन। अब यो भनौँ न अब यो पछिल्लो समय चाहिँ अलिकति आधुनिकीकरण बढ्दै जाँदा ती पुरानो प्रचलनहरू रीतिरिवाजहरू अलिकति ओझेलमा पर्दै गएको हो कि होइन, सो हामीले पनि महसुस गरिरहेका छौँ होइन। तर यसरी आफ्ना पुराना रीतिथितिहरूलाई चाहिँ होइन आधुनिकीकरणमा होइन आधुनिक तरिकामा तवरमा लानु हुँदैन होइन, जोगाइराख्नुपर्छ हाम्रो पुस्तौ पुस्तालाई, भावी पुस्ताका लागि भए पनि होइन, पुराना रीतिथितिहरूलाई चाहिँ हामीले जोगेडा गर्नुपर्छ पनि भन्छु। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली लिएर आज उपस्थित भएकी छु म, सधैँ चाहिँ कार्यक्रम प्रस्तुत अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा त तपाईँ मित्रहरू नै हुनुहुन्छ, तपाईँहरू नभए त होइन हामी त के काम हाम्रो होइन। त्यसले गर्दाखेरि आज पनि हामी आइसकेका छौँ अपराह्नको समय होइन, कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रो घर आँगनमा गुन्जिसकेको छ, रेडियो सेट अनलाइन वेबसाइटमा पनि गुन्जिसकेको छ, लगायत सामाजिक सञ्जाल फेसबुक मार्फत पनि विश्वभर तपाईँले होइन सुनिसक्नु भएको छ हामीलाई होइन। अबको एक घण्टा तपाईँ हामी मिलेर चाहिँ एकदमै भलाकुसारी गर्नुपर्छ है, रमाइलो गर्नुपर्छ होइन। अनि जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कार्यक्रमलाई एकदमै माया गरेर सुनेर साथ दिनुहोला, अनि कमेन्ट बक्समा पनि होइन कमेन्ट छोड्नुहोला होइन। विशेष त कार्यक्रम प्रतिभाको डबली चाहिँ प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ तपाईँहरूले प्रतिभा राख्न सक्नुहुन्छ है। अब गजलहरू, मुक्तकहरू, छुटकिलाहरू लेखेर छोड्नु भयो भने पनि तपाईँको रचनाहरूलाई पनि स्थान दिनेछु, साथमा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ, कार्यक्रममा फोन गरेर चाहिँ तपाईँले प्रतिभा राख्न सक्नुहुन्छ, सदाझै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि तपाईँका मन मस्तिष्कमा एकदमै गुम्सिएर रहेका ती अथाह प्रेम होइन प्रतिभालाई चाहिँ तपाईँले चाहिँ यो समयमा होइन यो प्रहरमा तपाईँले फोन गरेर ती प्रतिभाहरूलाई प्रस्फुटन गर्न पाउनुहुनेछ, आउन सक्नुहुनेछ। आज पनि फोन डायल गरेर 97 48 26 69 80 हामीले यहाँहरूका लागि एकदमै नम्बर खुला गरिसकेका छौँ। अब त तपाईँहरूलाई यो नम्बर पनि कण्ठ भइसक्यो होला होइन, सो जहाँ जहाँदेखि हामीले सुन्दै हुनुहुन्छ होइन, चाहे तपाईँ घरमा बसेर सुन्नुहोस्, चाहे तपाईँ वनपाखामा बसेर सुन्नुहोस्, चाहे तपाईँ कामधन्दा गर्दै गर्दा सुन्नुहोस् होइन, चाहे तपाईँ मेलापातमा हुनुहुन्छ सुन्नुहोस् होइन, हामीलाई सुनेर चाहिँ साथ दिनुहोस् है। त साथी भन्दै कार्यक्रमको शुरूआतमा यति बेला एकदमै मिठोद्वारा कार्यक्रमको दैलो गाड्छौं होइन, सो गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हामीले राख्यौं एकदमै मिठो अनि रमाइलो यो सांगीतिक कोसेली. सांगीतिक कोसेली पछि पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यहाँहरूलाई. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको अपराह्नको प्रस्तुति कार्यक्रम प्रतिभाको डवली. यति बेला सिन्धुपाल्चोकको चौताराबाट हामीलाई सुनिराख्नु भएको छ. अब भने कार्यक्रमको व्यवसायमा तपाईँ 97 48 26 69 80 को पाटो हुँदै तपाईँ फोन डायल गर्दै आउनुहोला अनि तपाईँहरूकै फोन कलहरू लिन्छौं अनि तपाईँहरूसँगै भलाकुसारी गर्छौं. तपाईँहरूले नै राख्नुहुने मिठा मिठा प्रतिभाहरू सुन्छौं. यसो भन्दै गर्दा आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ. कहाँदेखि को हुनुहुन्छ? फोन कल लिन्छु. नमस्कार. हेलो. नमस्कार हजुर.

0: हजुर गुड आफ्टरनुन हजुर, ह्याप्पी संक्रान्ति हजुर, ह्याप्पी संक्रान्ति। एकदमै मिठो गीत गुनाउँदै को बोल्नुभयो? हजुर हजुर हजुर, माया बोल्दै हुनुहुन्छ है? अनि सन्चै हुनुहुन्छ? हजुर एकदमै, मलाई पनि ठिकै छ होइन, अब आजको दिन राम्रै भयो भन्नुपर्छ। मायाजी अनि संक्रान्ति के कस्तो हुँदैछ त्यतातिर, श्रावणको के कस्तो होइन तयारी, हरियो चुरा मेहन्दी लाउनु भयो कि नै?
1: हजुर दिदी, मेहन्दीहरू चुरा हजुर लगाएन
0: हो र किन?
1: खासै लगाउनु मन लाग्दैन त्यही भएर
0: हो र। ठिक छ, त्यो पनि आफ्नो इच्छाको कुरा हो होइन?
1: हजुर हजुर, के अरे आफ्नो इच्छाको कुरा हो, लगाए पनि नलाए पनि, तर मलाई चाहिँ त्यसको इन्ट्रेस्ट लाग्दैन कि दिदी।
0: ओके ल ठिक छ, कार्यक्रममा फोन गर्नु भएको छ प्रतिभा, के सुनाउनुहुन्छ? हामी गन्ती गर्छौँ गन्ती पछि है त। सुरु गर्नुहोस्।

Thank you.

0: यति नै भन्नुहोस् है दिदी।
1: हजुर गोधुली साँझैमा होइन त होइन, ठिक छ हजुर, ठिक छ, एकदमै मिठो आवाजमा गीत गाएर सुनाउनु भयो यहाँलाई। प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त। हुन्छ त, खुसी लाग्यो काम गर्दै रेडियो सुन्नु भएको, रेडियो सुन्दै फेरि फोन गर्नु भएको, एकदमै खुसी लाग्यो। आफ्नो केयर गर्दै काम धन्दा गर्नु होला है त। हस् अहिलेको लागि भने हामी छुट्छ मुख्य बाबा है। हजुर यति बेला साथी हुनुहुन्थ्यो होइन सोमाया घिसिङ, उहाँले पनि एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ, धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। यसै क्रममा तपाईँहरू पनि आउन सक्नुहुनेछ है यो अपराह्नको समयमा, कार्यक्रममा फोन डायल गरेर प्रतिभा राख्नको लागि आउनु होला भन्छु। यसो भन्दै गर्दा यति बेला फेरि पनि साथी फोन लाइनमा जोडिनु भएको छ, फोन कल लिन्छु। नमस्कार।
2: दिदी नमस्ते, नमस्ते नमस्ते।
1: हजुर नमस्ते हजुर, सेतो घोडा क्या मिल्यो जोडा, म पनि कहाँ कम छु र भन्नुभयो। अब हजुर कहाँ कम हुनुहुन्छ होइन विजयजी? हो त हो त, अनि सन्चै हुनुहुन्छ? हो र, छैन त अहिले त। अनि खाजा खानुभयो? किन त हाँसु
2: हजुर,
1: ल ठिक छ त। अनि संक्रान्ति के कस्तो तयारी के छ के हुँदैछ सुनाउनुहोस् न।
2: खसीका काटेर चाहिँ खाइदिनु पर्यो कति मन पर्यो। अब हामी अलिकति खाइदिन्छ, अब मासु मात्रै खाने दिनुहोस् है। अब
1: ल ठिक छ, कार्यक्रममा फोन गर्नुभएको छ, प्रतिभा के सुनाउनुहुन्छ? गन्ती गर्छौ गन्ती पछि है त।
2: सेते सेते हेमाया कमेर बाटो झकझनै भयो बाटो, सेते सेते हेमाया कमेर बाटो झकझनै भयो बाटो। यति मिलाउ
1: हजुर, सेतो सेतो कमेरो माटो झल्को लाग्छ नै न यो बाटो है। ल ठिक छ हजुर, ल ठिक छ, जताबाट हिँडे पनि हिँड्नै हो। एकदमै मिठो गीत गाएर हजुर, रमाइलो हुँदैछ, राम्रै छ है त, तयारीहरू हुँदैछन् है त। हस् कार्यक्रममा फोन गर्नुभयो, प्रतिभा राख्नुभयो, हजुरलाई धन्यवाद प्रतिभाको लागि। अहिलेको लागि भने हामी छोड्छौँ मुख्य बाबाई। हजुर यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद भन्छु उहाँलाई पनि। यसै गरी तपाईँ नयाँ नयाँ साथीहरू पनि आउन सक्नुहुनेछ यो व्यवसायमा फोन डायल गरेर आफूभित्र भएका विभिन्न प्रतिभाहरू राख्नका लागि। यति बेला फोन लाइनमा अर्को साथी जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन गरिदिन्छु। नमस्कार, हेलो नमस्ते।

0: हेलो दिदी, नमस्ते नमस्कार, गुड आफ्टरनुन।
1: गुड आफ्टरनुन हजुर, गुड आफ्टरनुन। आज भोलि चाहिँ मायाको झल्कले निन्द लाग्दैन है?
0: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ है।
1: भनेपछि धेरै झल्को लागेको रहेछ नि त, निन्दै नलाग्ने भनेपछि।
0: हो नि दिदी, मलाई हजुरको कस्तो झल्को लागेर निन्दै नलागेर।
1: ओके ल, ठिक छ, कहाँदेखि बोल्दैछ?
0: म दीपिका है त दिदी। हजुर
1: दीपिका जी, यता सुनखानीबाट।
0: हजुर हजुर,
1: धेरै समय धेरै समय पछि पो हाम्रो कुराकानी भयो नि।
0: हजुर एकदमै भन्नुपर्छ, धेरै पछि भन्नुपर्छ है।
1: अनि सुनाउनुहोस् न, के छ हाल खबर हजुरको? ह्याप्पी साउन सङ्क्रान्ति है त।
0: दिदीलाई पनि सेम टु यु है त।
1: अब हेर्नुहोस् न, हड्डीमा भएको जिब्रो होइन, साउने सङ्क्रान्ति भनेको माघे सङ्क्रान्तितिर पुग्यो।
0: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ है।
1: अनि खाजा नास्ता भयो त?
0: मेरो त एकदमै भइसक्यो भन्नुपर्छ, अनि हाम्रो दिदी हजुरको भइदिन है।
1: एकदम मेरो पनि भयो भन्नुपर्छ। अनि आज भोलि सुन खानेतिर काम भन्दाखेरि के के चल्दैछन्? रोपाईहरू सक्यो कि सुरु हुँदैछन् कि अथवा के छ?
0: हाम्रो यतातिर चाहिँ रोपाई लगभग अब अन्तिम अन्तिम भयो भन्नुपर्छ है हजुर। तर यो पालि असारमा खासै पानी परेन, त्यही पनि रोपाई चाहिँ अब अन्तिम भइसक्यो भन्नुपर्छ।
1: अनि आज प्रतिभा के सुनाउँछ?
0: म फेरि पनि छोटो गीत गाउने प्रयास गर्छु नि।
1: हामी गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस्।

0: Hasta luego.
1: हजुर, लाजो भाग्ने आटो जाग्ने मन्त्र गरिदेऊ होइन त? हुन्छ, म मन्त्र गरेर होइन हजुरलाई पठाउँछु, अनि चाहिँ हजुरलाई आठ हिम्मत साहस आओस् है त। ओके, एकदमै मिठ अनि सुरिङ आवाजमा प्रतिभा सुनाउनु भयो हजुरलाई, सुमधुर प्रतिभाको लागि आवाजको लागि धेरै धेरै धन्यवाद है त। ओके दीपिका, सम्झिँदै गर्नु होला आजको लागि भने हामी छोडछौँ। ओके बाबाई,
0: नमस्कार।
1: हजुर, यति बेला हुनुहुन्थ्यो दीपिका सो सुनखानीबाट, एकदमै मिठो प्रतिभा सुमधुर आवाजमा उहाँले पनि प्रस्फोटन गरेर छुटिसक्नु भएको छ। सो धेरै धेरै फेरि पनि धन्यवाद भन्छु। यसै गरी अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ है, फोन कल लिइहाल्छु। नमस्कार हजुर, हेलो, नमस्ते।
2: हेलो अञ्जुजी, नमस्कार, शुभ सन्ध्या।
1: हजुर नमस्कार, हजुर शुभ सन्ध्या बोल्दै हुनुहुन्छ, टेक बहादुर कुमार रायजी बोल्दै हुनुहुन्छ है।
2: हजुर अञ्जुजी, अब त कसरी चिन्नुहुँदैछ हजुरले पनि मेरो नाम पनि ठ्याक्कै चिन्नुहुँदैछ नि।
1: हो र, हो र हजुर,
2: हो नि अञ्जुजी, ठक्का ठक्का सुरबारै थाहा पाउनुहुँदैछ हजुरले पनि।
1: अब हल्का फुल्का त्यस्तै भन्नु पर्यो होइन, अब नियमित श्रोताहरूको अब आवाजबाट पनि थाहा हुन्छ नि।
2: हजुर अञ्जुजी, अनि अञ्जुजी अनि सबैजना आराम कुशलै सँगै हुनुहुन्छ?
1: हजुर, हामीलाई त एकदम ठिकै छ भन्नुपर्छ टेक बहादुरजी। अनि सुनाउनुहोस्, तपाईँ सन्चै हुनुहुन्छ? तपाईँ लगायत उता उदयपुरतिर?
2: हजुर, म पनि आराम कुशलै सन्चै छु। अघिसम्म त घाम लाग्दैछ, अब त अहिले पानी पर्ला जस्तो छ हो अञ्जुजी।
1: यो संक्रान्ति मसान त पानी पर्छन् भन्छन् होइन?
2: हजुर हजुर, हो नि अञ्जुजी, हजुरहरूलाई पनि आज साउने संक्रान्तिको चाहिँ मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु है अञ्जुजी।
1: हस्, तपाईँलाई पनि म स्वयं व्यक्तिगतको तर्फबाट लगायत हेलम्बा एफएम होल युनिटको तर्फबाट पनि शुभकामना है त।
2: हजुर,
1: हस्, अनि फेरि पनि आज तपाईँ प्रतिभा सुमधुर आवाजमा के सुनाउनुहुन्छ हामीलाई?
2: हुन्छ, म एउटा म पूर्वेली लोक भाका नै गीत गाउँछु नि त अञ्जुजी।
1: हस्, हामी गन्ती गर्छौँ, गन्ती पछि है त।
2: हस् अञ्जुजी,
1: सुरु गर्नुहोस्।
2: कपला पागनी बन्छरी रमाउँछ बनाईमा, कपला पागनी बन्छरी रमाउँछ बनाईमा, मनकोले साइक जुरेछ मागिनी मेलैमा, मनकोले साइक जुरेछ मागिनी मेलैमा, बल्छी थप्नु माथिलाई खोली खुले वैमा, मोहनी माया लाइदेऊ कि आउँछौ सेवैमा, मोहनी माया लाइदेऊ कि आउँछौ सेवैमा, आँखाको चाले बोलायो झिन्झा छ धमिलो, आँखाको चाले बोलायो।

0: मोहनी माया लगाई आउनु सेवैमा, मोहनी माया लगाई आउनु सेवैमा, घर मेरो पर्यो धनकुटा चुली बन्छेवाईमा, घर मेरो पर्यो धनकुटा चुली बन्छेवाईमा, गुरा छ टिटी ल्याइदिउँ कि तिम्रो त्यो सिराईमा, गुरा छ टिटी ल्याइदिउँ कि तिम्रो त्यो सिराईमा, बल्छी थप्नु माथिलाई खोलीको लेवाईमा, मोहनी माया लाइदिउँ कि आउँछौ सेवाईमा, मोहनी माया लाइदिउँ कि आउँछौ सेवाईमा। सञ्चारिका अन्जुजी, मेरो गाना त यति नै पो।
1: हजुर, एकदमै मिठो गीत गाएर सुनाउनु भयो होइन टेकबहादुरजी, तपाईँले उता गीत गाउनु भयो, हामी यता नाच्दै थियौँ। हो नि, एकदमै कस्तो मिठो पूर्वेले गीत गाएर सुनाउनु भयो होइन, हाम्रो प्राविधिक मित्र त बाहिर छम छम नाचिराख्नु भएको थियो।
0: हजुर हुन्छ, प्राविधिक मित्रज्यूलाई र अनि हजुरलाई पनि मेरो तर्फबाट गुड आफ्टरनून, नमस्ते, नमस्कार भनेर सुनाइदिनुहोस्।
1: हस् हुन्छ, एकदमै मिठो प्रतिभा राखेर होइन सो राखिदिनु भयो, मिठो आवाज छ तपाईँको, सो धेरै धेरै धन्यवाद। यसै गरी आउने दिनहरूमा पनि सम्झिँदै गर्नुहोला टेकबहादुरजी। आजको लागि भने हामी छुट्छौँ, ओके, बाई
0: हुन्छ, बाई बाई।
1: हजुर, यति बेला हुनुहुन्थ्यो टेकबहादुर पुमा राई उदयपुरबाट हुनुहुन्थ्यो। एकदमै मिठो यो पूर्वेली गाना होइन, पूर्वेली गीत गाएर सुनाउनु भयो होइन, तपाईँलाई पनि एकदमै मन पर्यो होला। यसै गरी 97 48 26 65 नासी नम्बर एकदमै खुला छ, तपाईँहरू आउँदै गर्नु होला। धेरैभन्दा धेरै साथीहरूको फोन कल पनि आइरहेको छ, तर यति बेला भने चाहिँ गीत राख्ने बेला पनि भइसकेको छ, किनकि 4:30 गइसकेको छ है। त्यसै गरेर कमेन्टहरू पनि धेरै मात्रामा प्राप्त भइरहेको छ सामाजिक सञ्जाल मार्फत सुनेर, साथीहरूले मिठा मिठा कमेन्टहरू पनि छोडिराख्नु भएको छ, छोड्दै गर्नु होला है। तपाईँको कमेन्टहरू पनि एकदमै लिने नै छु, अनि कार्यक्रममा सहभागिता पनि जनाउँदै गर्नु होला होइन, तर यो गीतपछि गीतमा एकदमै इन्जोय गर्नुहोला। गीतपछि पुनः उपस्थित हुनेछौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रम प्रतिभाको डबली डबली यहाँहरूको माझमा हामीले राख्यौँ एकदमै मिठो सांगीतिक कोसेली होइन सो तपाईँहरू पनि नाच्नुभयो होला होइन सो एकदमै मिठो गीत राख्यो गीतपछि पुनः उपस्थित भइसकेका छौँ सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक लगायत तपाईँले दोलखा रामेछाप धादिङ रसुवा नुवाकोट काभ्रे काठमाडौँ ललितपुर भक्तपुर लगायत विभिन्न स्थानमा रहेर जिल्लामा रहेर सुनेर साथ दिन सक्नुहुनेछ अनलाइन वेबसाइट हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भइरहेको छ र आउने दिनहरूमा पनि सुन्न सक्नुहुनेछ है त यति बेला तपाईँहरूको माझमा छु म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ यति बेला तपाईँहरूको फोन कलहरू नै हामीले लिइरहेका छौँ अनि मिठा मिठा कुराकानीहरू गरिरहेका छौँ होइन अनि त्यसपछि साथमा तपाईँहरूले नै राख्नुभएका प्रतिभाहरू नै सुनिरहेका छौँ यसो भन्दै गर्दा यति बेला फोन लाइनमा साथी हुनुहुन्छ फोन कल लिइहाल्छु नमस्ते नमस्कार हजुर
1: हेलो दिदी नमस्ते नमस्कार ह्याप्पी संक्रान्ति
0: हजुर नमस्ते नमस्कार हजुर ह्याप्पी साउने संक्रान्ति हजुर को बोल्दै हुनुहुन्छ हजुर त्रिसनाजी बोल्दै हुनुहुन्छ है अनि साउन कतिको लागिरहेछ श्रावण अब यो हरियो चुरा होइन अब पहिला चुरा अनि मेहन्दी लाउने हरियो टिका लाउने हरियो वस्त्र लाउने अब यस्तो यस्तो प्रचलन छ के कस्तो छ के गर होइन लाउनु भयो कि नै
1: मैले चाहिँ मन लाग्दैन लाउन दिदी यो बहिनीहरू त एकदम रमझम गरेर बसिरहेको छन्
0: भन्नुभयो किन लागेन
1: मैले चाहिँ खासै मलाई इन्ट्रेस्ट लाग्दैन दिदी
0: यस्तोमा इन्ट्रेस्ट मान्नुहुन्न
1: हजुर हजुर बहिनीहरू चाहिँ हातमा मेहन्दी लगाए हरेतिर एकदम रमझमले बसिरहेको छन् भन्नु पर्यो
0: भनेपछि तपाईँ चाहिँ सादा जीवन उच्च विचार हो कि क्या हो
1: हजुर हजुर दिदी मलाई सिम्पलै मनपर्छ त्यही भएर भने
0: सिम्पल लिभिङ हाई थिङ्किङ भने जस्तो होइन त
1: हजुर हजुर
0: अनि खाजा खानुभयो कि बाँकी नै छ के छ
1: मेरो खाजा भइसक्यो दिदी हजुरको भयो कि नानी

0: छुटेका गाउनुहोस् त होला हजुर नछुट्ने त भन्छौ हामी छुटे कति रुने होला नि त
1: हजुर दिदी
0: एकदमै मिठो यो गाना भनौँ न प्रतिभा गाएर सुनाउनु भयो प्रतिभा राख्नुभयो कार्यक्रम प्रतिभाको डबलीमा साहजूलाई धेरै धेरै धन्यवाद है त हजुर है गाह्रो छ है जगदेखि राम्रो भएन भने होइन
1: हजुर दिदी जगदेखि नै गीतहरू राम्रो भएन भने त्यो टुप्पाको त महत्त्वै हुँदैन
0: होइन त्यो गीतको मात्र नै जे कुराको पनि हजुर जगैदेखि राम्रो भएन भने टुप्पामा कामै छैन
1: हजुर दिदी
0: ओके प्रतिभाको लागि हजुरलाई फेरि पनि धन्यवाद आउने दिनहरूमा सहभागिता जनाउँदै गर्नु होला अहिलेका लागि भने हामी छुट्छौँ मुख्य बाबाई हजुर तिर्सना माझी हुनुहुन्थ्यो उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो प्रतिभा राखेर छुटिसक्नु भएको छ सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु उहाँलाई पनि यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ यति बेला केही कमेन्टहरू पनि प्राप्त भइसकेका छन् लिइहाल्छु कमेन्ट आज पहिलो कमेन्ट मैले लिइहाले सौरभ केसी हुनुहुन्छ नियमित श्रोता सो हेलो सिस गुड आफ्टरनुन भन्नुभएको छ गुड आफ्टरनुन हजुर होइन म चाहिँ यता बागचोर नगरपालिकाको मित्र चाहिँ गुजरात भारतदेखि चाहिँ सम्झिरहेको छु भन्नुभएको छ धन्यवाद भन्छु उहाँलाई टेकबहादुर पुमा हुनुहुन्छ लेख्नु भएको छ सञ्चालिका अञ्जुजी नमस्कार शुभ सन्ध्या सुन्दैछु उदयपुर चौदण्डी गढी नगरपालिका आठ बेल्टा राई टोलचोकबाट फेसबुक लाइभ मार्फत भन्नुभएको छ है त्यसै गरेर सम्पूर्ण सबैजनालाई सम्झाउन चाहन्छु भन्नुभएको छ धन्यवाद हजुर यहाँलाई पनि कमेन्टको लागि त्यसै गरी बान्तब जेन हुनुहुन्छ मिसु वाल भन्नुभएको छ धन्यवाद है तपाईँलाई पनि त्यसै गरेर बिरजाहाङ लिम्बू हुनुहुन्छ हेलो हजुर सेवा र नमस्ते म पनि सुन्दैछु है पाँचतरबाट केही साथीहरूलाई सम्झिनु पर्दा भन्नुभएको छ सम्पूर्ण साथीहरू होइन डिकेन्द्र आसन लिम्बू ताराशंकरलाई सबैलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ धन्यवाद हजुर त्यसै गरेर जीवन बिक हुनुहुन्छ लेख्नु भएको छ दिदी नमस्ते सन्चय हुनुहुन्छ अनि खाजा खानुभयो एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम भन्नुभएको छ है दिदी मैले नि कतारबाट सुनिरहेको छु है हजुरलाई एकदमै खुसी लागेको छ है मलाई चाहिँ लाउथे माया घातै घात भयो भन्ने गीत बजाइदिनु न दिदी भन्नुभएको छ है सो उहाँलाई चाहिँ कति मन परेको होइन यो लाउथे माया घातै घात भयो भन्ने गीत बजाइदिनुहोस् भन्नुहुन्छ बजाइदिएका पनि थियौँ टाइम रह्यो भने बजाइदिन्छौँ भने है त हजुर धन्यवाद कमेन्टको लागि यहाँलाई मिडिया प्रेमी रायानिसा हुनुहुन्छ मिस यू अल भन्नुभएको छ धन्यवाद त्यसै गरी राज कालीकोटे हुनुहुन्छ लेख्नु भएको छ हाई गुड आफ्टरनुन म झापाली हिरो राज कालीकोटे भिरतापुर झापा जस्ट नाउ यूएई अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेन्ड भन्नुभएको छ है सो धन्यवाद है यहाँलाई पनि मिठो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट लिए कमल श्रेष्ठ हुनुहुन्छ लेख्नु भएको छ हेलो हजुर नमस्कार म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ यस कार्यक्रम मार्फत सम्झिनु पर्दा चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु भन्दै विदा हुन्छु ओके बाई बाई भन्नुभएको छ है सो धन्यवाद हजुरलाई पनि कमेन्टको लागि आशिका तामाङ हुनुहुन्छ लेख्नु भएको छ नमस्ते नाना म आशिका तामाङ उदयपुरबाट सुन्दैछु प्रोग्राम मिस यू अल फ्रेन्ड भन्नुभएको छ सो हजुरलाई पनि धन्यवाद यति बेला हामी फेरि पनि गीत राख्छौँ गीतपछि पुनः उपस्थित हुनेछौँ तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोला फोन डायल गर्दै आउँदै गर्नुहोला कमेन्ट बक्समा पनि कमेन्ट छोड्दै गर्नुहोला है त

नगर नरी सम्दिनी देखेर भए म त ठिस भन्दै थिएँ गीतले चाहिँ एकदमै मिठो अनि रमाइलो गीत यहाँको माझमा राख्यो। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको व्यवसायमा। अब चाहिँ हामी पनि लगभग अन्तिम क्षणमा चाहिँ आइसकेका छौँ है। सो अझै पनि केही समय बाँकी छ है, आउन सक्नुहुनेछ 97 48 26 62 79 यहाँका लागि हामीले नम्बर खुला गरेका छौँ। फटाफट फोन डायल गर्दै सहभागिता जनाउनु होला है साथीहरू पनि भन्छु। त्यसै गरेर यति बेला केही कमेन्टहरू पनि प्राप्त भइसकेका छन् है। सो कमेन्टहरू पनि लिन्छु। लेख्नु भएको छ मित्र हुनुहुन्छ सरस्वत कोइराला हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ है। हेलो दिदी नमस्ते, मनी सुन्दैछु है यता च्याउलेबाट सरस्वती कोइराला। के छ खबर दिदी, सन्चै हुनुहुन्छ? म चाहिँ सम्झिनु पर्दा फ्रेन्डलाई होइन लेख्नु भएको छ, अर फ्रेन्डलाई चाहिँ सम्झन चाहन्छु है दिदी। ओके बाई बाई भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ मित्र हुनुहुन्छ सत्यकला इशारा हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, मेसु प्यारी रिमा थामे एन्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ है। सो धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ निर्मला तामाङ स्याङमा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो दिदी हजुर सन्चै आरामै हुनुहुन्छ अनि खाजा खानुभयो हजुरले? म पनि सुन्दैछु यता साइप्रसदेखि, मिठो माया दिदी हजुर अनि मेरो इर्खु गैरी गाउँमा रहनु भएको फ्यामिलीलाई पनि, मिठो माया मेरो छोरी निर्जलाको लागि पनि, मिठो माया हेलम्बा एफएम 89.6 मेगाहर्ज अल युनिटलाई पनि सुन्ने साउने संक्रान्तिको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छ। ओके भाइ भाइ भन्नुभएको छ, सो धन्यवाद निर्मलाजी हजुरलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, सन्देश सेवा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्ते म पनि सुन्दैछु रामेछाप खर भई हाल जापानबाट, मिस यु अल भन्नुभएको छ। सो खुसी लाग्यो जापानमा पुग्नु भइसकेछ है सन्देशजी, धेरै समयपछि चाहिँ तपाईँको कमेन्ट पढ्न पायो, एनिवे खुसी लाग्यो सुनेर साथ दिनुहोला। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, लेख्नु भएको छ मेनुका गान्बा गान्बा तामाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो मी मेनुका गान्बा तामाङ भन्नुभएको छ है, शङ्खा सभा चैनपुर 5 बाट मिस यु छोरा रिन्छेन घिसिङ भन्नुभएको छ है। सो धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। अब भने चाहिँ हामी पनि अन्तिम क्षणमा झन्डै आइसकेका छौँ। एकजना साथीको चाहिँ फोन कल लिन्छु जस्तो पनि मलाई लागिरहेको हो। 97 48 26 62 79 यहाँको लागि नम्बर खुला छ है साथी, फटाफट फोन डायल गरेर सहभागिता जनाउनु होला होइन। अनि त्यसपछि चाहिँ आजको लागि हामी पनि छुट्नुपर्छ जस्तो चाहिँ मलाई लागिरहेको हो होइन। यसै गरी यति बेलाको यो प्रहरमा कामधन्दातिरै हुनुहुन्छ होला साथी सङ्गीहरू होइन, मौसम के छ अब यतातिर चाहिँ एकदमै धम्मधुम्म मसिनो पानी पर्ने रहने यस्तै भइरहेको छ। सायद तपाईँहरूको ठाउँ एरियातिर पनि त्यस्तै होला, एकदमै केयरफुल्ली भएर बस्नु होला अब होइन। सो अब पानी पर्ने क्रम जारी छ, अलिकति सचेत भएर बस्नु होला। खोलाको छेउछाउ रहनुहुने साथीहरू लगायत होइन अलिकति जोखिमयुक्त ठाउँमा रहनुहुने साथीहरू आफ्नो केयर गर्नुहोला। 24 घण्टा सामाजिक सञ्जालतिर एक्टिभ रहनुहोला पनि भन्छु है, अनि धेरै मात्रामा खबरहरू न्युजहरू सुन्नुहोला पनि भन्छु, रेडियोहरू सुन्नुहोला पनि भन्छु होइन। भर्खायामको समय छ, आफ्नो केयर गर्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई। यसो भन्दै अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। निर्धारित समयलाई आजको लागि नेटो काट्न आँटिसकेको छ। अब चाहिँ भने तपाईँहरूको फोन कल लिदिन जस्तो मलाई लागिरहेको छ है। आजको बसाईमा जति पनि साथीहरूले चाहिँ फोन गरेर सुमधुर आवाजमा आफ्ना प्रतिभाहरू राख्नुभयो, प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद भन्छु। अनि फोन ट्राई गर्नुभयो, जति पनि साथीहरूको फोन कलहरू उठेनन् निराश नहुनुहोला, माइन्ड नगर्नुहोला साथीहरू, आउने दिनहरूमा तपाईँको फोन कलहरू चाहिँ उठ्ने नै छन्। फोन कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धन्यवाद भन्छु। त्यसै गरेर विभिन्न कामधन्दामा मस्त व्यस्त रहँदै हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद। सामाजिक सञ्जाल मार्फत जोडिएर साथ दिनुभयो, अनलाइन वेबसाइट हाम्रो पात्र एप्सबाट पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण मित्रलाई पनि धन्यवाद भन्छु। त्यसै गरी प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको वसाईबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त नमस्ते।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: Lambu break time.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-567-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनतार विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute, just a minute, with Ulrich Rittenbach. Rittenbach.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर

0: रोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Aroniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chungadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aroniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chungadi Nagarpalika 5 Sindhupalcho. Email: hotelaroniko@gmail.com. Contact: 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chungadi Nagarpalika 5 Sindhupalcho.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान: भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चौगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर: अंकित श्रेष्ठ 98-41-057-105। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

सपोर्टेड बाई दैनिक नेपाल पपुलर इन्टरनेशनल वे टु सक्सेस स्वास्थ्य झोलमा मुखै रसाउने खाँडा देवी फुड लाइन एन्ड ब्याङ्क्वेट कलङ्की काठमाडौँ गुणस्तरीय हरेक ब्रान्डेड सामानका लागि आन्स थेरापीका लागि उत्कृष्ट अस्पताल काठमाडौँ नेचुरोथेरापी अस्पताल वसुन्धरा काठमाडौँ जेपीटी क्रिएसन सक्की गोनी

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। सरकार र मिटर ब्याज पीड़ित बीच नौबुधे सहमति, आन्दोलन स्थगित। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरियो। दुर्ग प्रसाईको कार्यक्रममा 2 महिलाले आत्महत्याको प्रयास। मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना। परिपेरुको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट तल खोल्सामा खस्दा कम्तीमा पनि 14 मृत्यु। भारतमा चल्यो पहिलो हाइड्रोजन रेल, विश्वमा नयाँ पहिचान बनाएको प्रधानमन्त्री मोदीको दावी। र एसएससी महिला अण्डर 19 प्रिमियर कप सेमिफाइनलमा नेपाल पराजित, यूएई फाइनलमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाल चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द भएको छ। बिहिबार हिजो साँझ 3 दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका आज बिहानदेखि पुनः ठप्प भएको छ। बिहानभर बिहिबार रातभर परेको अविरल वर्षापछि यीको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सड़क बगाएपछि सीमा नाकाको आवत जावत पूर्ण रूपमा रोकिएको छ। स्थानीय प्रशासनको अनुसार वर्षापछि खोल्साको पानी सड़कमा नै पसेर सड़क क्षतिग्रस्त बनेको छ। सड़क डिभिजन कार्यालय सरीकोटले मरमतपछि बिहिबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो। सड़क खुलेसँगै 35 कन्टेनर सीमा पार गर्न सफल भएका छन्। तर इको क्षेत्रमा सड़क पुनः भाँसिएपछि नाका फेरि बन्द हुन पुगेको छ। यस वर्ष मनसून ढिलो शुरू भएका कारण 27 असारसम्म कोदारी सड़क नियमित सञ्चालनमा थियो। तर पछिल्लो 2 दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने यीको क्षेत्रमा सड़क भाँसिने समस्या दोहोरिएको छ। उक्त क्षेत्रमा सड़क भाँसिएर भटेकोशी नदीतर्फ झर्ने समस्या हरेक वर्ष दोहोरिएको छ र हाल खासमा नेपाली व्यापारी ल्याएको लसुन, ओखर, फलफूल, रेडीमेड सामग्री र विभिन्न जलविद्युत आयोजनाका उपकरण बोकेका कन्टेनर रोकिएका छन्। सड़क बन्द हुँदा ट्रान्सपोर्ट व्यवसायलाई अतिरिक्त लागत बेहोर्नु परेको अवस्था सृजना भएको छ भने यता वर्षाको भेलले उर्लिएको भटेकोशी नदीले तातोपानी भन्सार यार्डमा समेत कटान गरिरहेको स्थानीयहरूले बताएका छन्। सिन्धुपाल्चोक जिल्ला अदालतले आर्थिक वर्ष 2082-83 असार मसान्तसम्मको मुद्दाको लगत फर्च्योट बाँकी मुद्दाको अवस्था तथा समग्र न्याय सम्पादन सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। समीक्षा कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा जिम्मेवारी सरी आएका 200 र नयाँ दर्ता भएका 760 गरी कुल 960 मुद्दाको लगत कायम गरिएको थियो। यीमध्ये 751 मुद्दा फर्च्योट गरिएको छ भने 209 पुनः मुद्दा बाँकी रहेको अदालतले 2676 मुद्दा फर्च्योट गर्ने लक्ष्य निर्धारण गरेकोमा लक्ष्यभन्दा बढ़ी मुद्दा फर्च्योट गर्दै करिब 78.23% प्रगति हासिल गरेको विवरण सार्वजनिक गरिएको छ। अदालतले विगतका आर्थिक वर्षहरूको तुलनामा मुद्दा फर्च्योटको दायरामा उल्लेखनीय रूपमा सुधार गरिएको जनाएको छ। समीक्षा कार्यक्रममा 2 नागेका तथा 18 महिना ननागेका पुराना मुद्दाहरूलाई प्राथमिकताका साथ टुंग्याउने कार्यले समेत प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। विगत 9 दिनदेखि जारी मिटर ब्याज पीड़ितहरूको आन्दोलन अन्तत स्थगित भएको छ। मिटर ब्याज पीड़ित पक्ष र सरकारका बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको त्रितियागछीबाट शुरू भएको पैदल न्याय

शहीद प्रदेशमा 8 मन्त्रालय रहनेछ। नेपालको संविधानको धारा 168 उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको छ। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सम्हाल्नु भएको छ। कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका जिम्मेवारी शिवराज अधिकारी र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र वादीले पाउनु भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभात तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ समीर तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिनुभएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु राई माझी पौडेललाई बिन विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ। पर्यावरण मन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री चौधरीले आज सहज रूपमा मलको आपूर्ति र वितरण समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताएको छ। सरकारले छुट्याएको बजेटको आधारमा मल आयात गर्ने निरन्तर रहेको जानकारी दिनुहुँदै मल नपाएको खण्डमा पालिकाले केन्द्रलाई सम्पर्क गरे पनि केन्द्र सरकारको अख्तियार सिधै पालिका र जिल्लामा मल पठाउने नभई प्रदेश तहमा पठाउने रहेको बताएको छ र पछिल्लो 3 महिनामा मल वितरणमा देखिएको समस्या पहिचान गरी समाधानका लागि मन्त्रालय लागि परेको समेत बताएका छन्। मेडिकल व्यवसाय दुर्ग प्रसाईको कार्यक्रममा दुईजना महिलाले आत्महत्याको प्रयास गरेको छ। आज अपरान्ह काठमाडौँको एभरेस्ट होटलमा सम्पाद घरसँगको अन्तर्क्रिया कार्यक्रममा प्रसाई बोल्दा बोल्दै ती महिलाहरूले हामीलाई बताउनुहोस् नत्र आत्महत्या गर्छु भन्दै चिच्याएका हुन्। महिला चिच्याउँदै रुँदै मञ्चतर्फ बढेपछि आयोजकले उनीहरूलाई सम्हालेका थिए। यसअघि प्रसाईले देश भू राजनीतिको चपेटामा परेको भन्दै आगामी दशैंका बेला नेपालमा विदेशी सेना आउने बताएका थिए। आत्महत्याको प्रयास गर्ने महिलाहरूमा हेटौडाकी शान्ति कुमारी कार्की र काठमाडौँकी सरिता कार्की रहेका छन्। प्रसाईले देशको आर्थिक स्थिति अत्यन्त दयनीय अवस्थामा पुगेको तथा देश धेरै अप्ठ्यारो अवस्थामा पुगेको भन्दै सिंहदरबार र बालौटार अगाडि एकै दिन 50 जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सकिने समेत बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले आज दिउँसो काठमाडौँ उपत्यका सबै प्रदेशमा धेरै जिल्लामा पानी परेको छ र पछिल्लो 1 घण्टामा सबैभन्दा धेरै वर्षाको ठोरीमा 20.6 मिलिमिटर पानी परेको छ। मनसूनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातीदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनको अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका 1-2 ठाउँमा र भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ र विशेष गरी बागमती प्रदेश, गण्डकी, लुम्बिनी र कर्णाली पहाड़ी क्षेत्रमा पहिरोको जोखिम अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरिएको छ र लामो दूरीको यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न पनि सुझाव दिएका छन्। खेलम्बु खबरमा अब विदेशको खबर। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्दा रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गर्नुभएको छ। जिन्दा सोनीपात मार्ग सञ्चालनमा आएको यो रेल 10 डिम्बा भएको विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल भएको भारतीय सरकारको भनाइ छ। रेलले करिब 89 किलोमिटर दूरी करिब 2 घण्टामा पार गर्नेछ र यस बीचमा 12 स्टेशनमा रोकिनेछ। यो ट्रेन जिन्दा र सोनीपात बीच सञ्चालन हुनेछ। यस कदमलाई रेलवे क्षेत्रमा सफा राख्ने र दिगो मोबिलिटीको लागि महत्वपूर्ण मानिएको छ। उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य देशमा 3 वा 4 डिब्बाका मात्र हाइड्रोजन रेल सञ्चालनमा रहेको उल्लेख गर्नुहुँदै भारतमा 10 डिब्बा र 3200 हर्स पावर क्षमताको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान बनाएको समेत बताएको छ।
हाइड्रोजन रेल धुवा रहित मात्र नभई मेक इन

इण्डिया अभियानको सफल उदाहरण भएको समेत दावी गर्नुभएको छ। लम्बो खबरमा अब खेल खबरमा एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियाको बायोमास ओभल मैदानमा संयुक्त अरब इमिरेट्स यूएईसँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला अण्डर 19 एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएको छ। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको यूएईले नेपालको 19 ओभर 5 बलमा 100 रन समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभरमा खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सक्यो। सुपर ओभरमा धकिलिएको थियो र सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपाल 6 रनको चुनौती दिएको थियो र चुनौती यूएले मात्र 3 बलमा रन बनाउँदै भेटाएका हुन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सरकार र मिटर ब्याज पीड़ित बीच नौबुधे सहमति, आन्दोलन स्थगित। बागमती प्रदेश सरकारले नयाँ मन्त्रालयको संख्या घटाएर 8 सीमित गरियो। दुर्गा प्रसायको कार्यक्रममा दुईजना महिलाद्वारा आत्महत्याको प्रयास। मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि थप वर्षा हुने सम्भावना। उत्तरी पेरूको पहाड़ी क्षेत्रमा यात्रुवाहक भ्यान सड़कबाट खोल्सामा खस्दा 14 जनाको मृत्यु। भारतमा सोल्यो पहिलो हाइड्रोजन रेल, विश्वमा नयाँ पहिचान बनाएको प्रधानमन्त्री नरेन्द्रको दावी। र एसीसी महिला अण्डर 19 प्रिमियर कप सेमी फाइनलमा नेपाल पराजित यूईई फाइनलमा। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस्, नमस्कार।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा साँगाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोतालाई ख्रीष्ट येशूको नाउँमा जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, कार्यक्रम जीवनको वचनमा हामी सदाझै आज पनि यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। आज पनि म यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलको पुस्तक एफिसीको पत्र अध्याय चारबाट यहाँहरूको बीचमा प्रचार गर्न गइरहेको छु। मलाई विश्वास छ तपाईँले मलाई शुरूबाट अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइएदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। अब यो उच्चमा चढ़ी जानुभयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरू भन्दा धेरै माथि चढ़ी जानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन्। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जाल झेल ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौं। बरू प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नेद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन। प्रिय श्रोता, यहाँहरूको बीचमा मैले धर्मशास्त्र बाइबलबाट एफिसीको अध्याय चारको एकदेखि मैले यहाँहरूको बीचमा सोह्र पदसम्म पाठ गरे। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यो एकता भन्ने कुरा निकै महत्वपूर्ण र तपाईँ हाम्रो जीवनमा निकै आवश्यक कुरा हो। प्रियहरू, हुन त हामी येशूमा सबै एक हौ, यहाँ कोही पनि सानो ठूलो छैन। हामीले बाइबलको योभन्दा अगाडिको एपिसीको पुस्तकमा हामीले हेर्यौं कि यहाँ कुनै पनि किसिमको विभेद गर्नु हुँदैन, मण्डलीमा कुनै पनि किसिमको विभेद छैन। जो येशू ख्रीष्टमा आउँदछ ती सबै येशू ख्रीष्टमा सबै समान छन्, एक छन्। कुनै धनी गरीब छैन, कुनै यो जातको त्यो जातको, सानो मानिस ठूलो मानिस भन्ने यहाँ कुनै पनि किसिमको वर्गीकरण छैन भनेर पावलले एकदम स्पष्टसँग बताइसकेका छन्। त्यसकारण हामी मण्डली एकतामा रहनुपर्छ, विश्वासीहरू एकतामा रहनुपर्छ। प्रेमलाई बाइबलले

भनेर आ आफ्नै अडानहरू अघि सारेर मण्डलीहरू टुक्रिएको पनि हामीले देखेका छौं। विश्वासी विश्वासी बीचमा एकता नभएको हामीले भेटेका छौं। अन्य विविध कारणहरू छन् जसले मण्डलीमा एकता भन्दा पनि फूटहरू सृजना भएको हामीले देखेका छौं। त्यसकारण पावलले पनि यो एफिसीको मण्डलीमा त्यो खालको समस्या भएको कारणले गर्दा पावलले बताउँदैछन् कि ख्रीष्टको शरीरमा हामी सबै एक हुनुपर्दछ अथवा एकता हुनु आवश्यक छ। एकता किन महत्वपूर्ण छ भन्ने कुरा पनि हामी यहाँ हेर्दै जानेछौ। प्रियहरू, यहाँ पावलले भनिरहेका छन् कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। तपाईँ र म जब परमेश्वरलाई हामीले विश्वास गर्यौं, हामी हरेकलाई एउटा न एउटा बोलावट परमेश्वरले दिनुभएको छ। हो, कोही प्रचारक हुने बोलावट प्रभुले हामीलाई दिनुभएको छ, कोही चर्चको मण्डलीको सेवक हुने एउटा बोलावट परमेश्वरले दिनुभएको छ, कसैलाई शिक्षक हुने बोलावट परमेश्वरले दिनुभएको होला, कसैले एउटा साधारण रूपमा विश्वासी जीवन तर हाम्रो आफ्नो विभिन्न कामहरू विभिन्न जेसुकै हामीले गर्छौं ती कुराहरूबाट परमेश्वरको महिमा हुने काम गर्नको लागि परमेश्वरले बोलावट तपाईँ र हामीलाई दिनुभएको छ। सोही बोलावट अनुसारको हाम्रो जीवनयापन चाहिँ हुनुपर्दछ भनेर पावलले यहाँ जोड़ दिएको पाउँदछौं। पद दुईमा यहाँ पावलले भन्दछन् कि सारा दीनता नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यहाँ पावलले भन्दछन् कि प्रेममा सहेर, यो सहनु पर्ने कुरा बाइबलमा बताइएको छ। कहिलेकाहीँ हामीमाथि कसैले अन्याय गर्यो भने हामी सहँदैनौ, कहिलेकाहीँ हामीमाथि कसैले अलिकति फरक दृष्टिकोण फरक विचार राख्यो भने हामी त्यो मानिसलाई सहन सक्दैनौ। पावलको जीवनमा धेरै किसिमका कठिनाईहरू आएको थियो। उनले आफ्नो प्रचार यात्रामा धेरै किसिमका सतावटहरू भोगेका थिए, मानिसहरूबाट अपहेलना उनले सहेका थिए, तर पनि उनले भन्दछन् कि मैले मानिसहरूलाई सहेर ती परिस्थितिहरूको उनले सामना गरेर अगाडि बढ़िरहेको उनले आफ्नो गवाही दिएको हामीले पाएका छौं। त्यसकारण पावलले यहाँ भन्दछन् कि सारा दीनता नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर। जब तपाईँ र हामीले कुनै व्यक्तिप्रति प्रेम गर्दछौं भने त्यसपछि तपाईँ हामी आपसे आप त्यो मानिसको व्यवहारहरू हामी सहेर अगाडि बढ्न सक्छौ। घर परिवारमा पनि त्यही हो। श्रीमान श्रीमती बीचमा यदि तपाईँ र हामी एक अर्कालाई प्रेम गर्दछौ, श्रीमान श्रीमतीमा त्यो एउटा प्रगाढ प्रेम छ भने एक अर्काका व्यवहारहरू हामी सहेर अगाडि बढ्छौं। एक अर्काका कुराहरू राम्रो नराम्रो जस्तो व्यवहार भए पनि हामी त्यसलाई सहेर अगाडि बढ्दछौं। सहनशीलता भनेको आजको सबैभन्दा महत्वपूर्ण कुरा हो। प्रियहरू, धेरै जस्तो परिवारहरू धेरै जस्तो सम्बन्धहरू बिग्रिनुको कारण पनि हामीमा एउटा त प्रेम हुँदैन र अर्को भनेको हामीमा सहनशीलता हुँदैन। कुनै पनि व्यक्तिलाई सहनु निकै महत्वपूर्ण छ। सहनुको अर्थ उसले गरेका सबै नराम्रा नकारात्मक कामहरू सबै कुरालाई सहेरै मात्रै बस्ने भन्ने हुँदैन। तपाईँलाई थाहा छ, कहिलेकाहीँ रिसमा आवेगमा आएर कुनै व्यक्तिले एउटा कुनै कुरा बोल्छ भने पछि त्यो व्यक्तिले आफैले त्यो कुरालाई रियलाइज गर्छ, त्यो कुरालाई मनन गर्छ। मैले त कति गलत गरेको रहेछु, मैले कति यो कुरा चाहिँ मैले गर्न नहुने रहेछ, आक्रोशमा आए भनेर पछि उसले त्यो पश्चाताप गरेको हामीले पाउँदछौं। त्यसकारण आज चाहिँ सम्बन्धहरूमा प्रेम हुनुपर्दछ र सहनशीलता हुनुपर्दछ। पावलले यही कुरा भन्दछन् कि नम्रतामा धैर्य साथ एक अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यो प्रयत्न आज तपाईँ र हामीले गर्न जरूरी छ। यदि यो कुरा हामीले गर्यौं भने प्रियहरू, हामीमा एकता आउँदछ, सम्बन्धहरू सुदृढ हुँदै जान्छन्, बलियो हुँदै जान्छन्। जब तपाईँ र हामी बीचमा चाहिँ एक अर्काप्रति एक अर्कालाई सहने त्यो क्षमता छैन, एक अर्कालाई सहन सक्ने मन हृदय छैन, प्रेम छैन भने चाहिँ प्रियहरू, पक्कै पनि त्यहाँ शान्ति आउँदैन, पक्कै पनि त्यहाँ एकता आउँदैन। त्यसकारण पावलले त्यही भन्दछन् कि शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। आज मण्डलीमा यही कुरा हुनु आवश्यक छ। प्रियहरू, म तपाईँलाई यही उत्साह दिन चाहन्छु। चार पदमा यहाँ पावलले फेरि भन्दछन् कि शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। म तपाईँहरूलाई यही सम्झना गराउन चाहन्छु। प्रिय विश्वासीहरू, कुनै विश्वासीसँग

0: तपाईँको मनमुटाव भएको छ? कुनै विश्वासी दाजुभाइसँग तपाईँको आपसी बेमल भएको छ? पावलले यही उत्साह दिइरहेका छन् कि हाम्रो आशा शरीर एउटै छ र पवित्र आत्मा पनि एउटै हुनुहुन्छ, प्रभु एउटै हुनुहुन्छ, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर, सबैभन्दा माथि, सबैका मध्य र सबैमा उहाँ नै हुनुहुन्छ। प्रियहरू, तपाईँको मनमुटाव भएको व्यक्तिसँग पनि एउटै परमेश्वर हुनुहुन्छ, उहाँले पनि एउटै परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा उहाँले बप्तिस्मा लिनु भएको छ। एक अर्का बीचमा चाहिँ शत्रुताको भावना कहिलेकाहीँ हामी देख्दछौ, यदि त्यस्तो छ भने पनि प्रियहरू, म यही समय तपाईँलाई उत्साह दिन चाहन्छु कि यदि तपाईँ र हाम्रो परमेश्वर एउटै हुनुहुन्छ भने हामी बीचमा बेमेल किन? प्रियहरू, तपाईँ र मेरो परमेश्वर एउटै हुनुहुन्छ, जो पिता पुत्र र पवित्र आत्मा, जसको नाउँमा तपाईँ र हामीले बप्तिस्मा लिएका छौं, उहाँ तपाईँ र हामीमा हुनुहुन्छ भने तपाईँ र हामी बीच किन फुट, किन तपाईँ र हामी बीच वैमनस्यता, किन तपाईँ र हामी बीच चिसोपन? यदि तपाईँ र हामीले साँचो रूपमा परमेश्वरलाई विश्वास गरेका छौं भने, यदि साँच्चैकै तपाईँले एउटै परमेश्वर माथि तपाईँले विश्वास गर्नुभएको हो भने, पक्कै पनि विभाजन ल्याउने विभिन्न किसिमका पर्खालहरूलाई तपाईँले तोड्नुहुनेछ, शत्रुताका ती सबै बन्धनहरूलाई तपाईँले फुकाउनुहुनेछ र तपाईँ मिलापमा अगाडि बढ्नुहुनेछ, यो म विश्वास गर्न चाहन्छु। सात पदमा लेखिएको छ, तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। आज धेरै जस्तो समस्या के छ भने, हामी हाम्रो बोलावट, हाम्रो वरदान जे छ प्रियहरू, हामी त्यसैमा लागिरहन नसक्नु एउटा ठूलो समस्या छ। पावलले यहाँ बताएका छन् कि वरदानहरू चाहिँ यिनै हुन् कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। यहाँ विभिन्न किसिमका वरदानहरू दिएको छ। यति मात्र नभइकन हामीले धेरै यस्ता थुप्रै वरदानहरू प्रभुले तपाईँ र हामी उहाँलाई विश्वास गर्नेहरूलाई दिनुभएको छ। कुनै एउटै व्यक्तिले मै अगमवक्ता, मै प्रेरित, अथवा मै पास्टर, अथवा मै चर्चको प्रचारक, अथवा मै शिक्षक भनेर जब एउटा कुनै व्यक्तिले आफ्नो निश्चित वरदान भन्दा सबै कुराहरू गर्न खोज्दछ भने त्यहाँनिर समस्या उत्पन्न हुँदछ। प्रियहरू, आफ्नो वरदान जे हो त्यही कुरामा लागिरहन प्रेरित पावलले पनि मण्डलीलाई उत्साह दिएको हामीले पाउँदछौं। यहाँ वरदान अनुसार कोही ठूलो अथवा सानो पक्कै पनि छैन। प्रियहरू, मण्डलीमा प्रचार गर्ने मानिस ठूलो, मण्डलीमा अगमवाणी बोल्ने व्यक्ति ठूलो, अथवा प्रचारक ठूलो, अथवा मण्डलीको पास्टर ठूलो, शिक्षक ठूलो, अरू सानो भन्ने यो किसिमको विभाजन आउनु हुँदैन। प्रियहरू, यदि जब कुनै मण्डलीमा त्यो किसिमको विभाजन आउँछ भने त्यति बेला फुट हुन्छ, त्यति बेला मानिसहरूमा तिक्तता आउँदछ, त्यति बेला मानिसहरूमा एक प्रकारले ख्रिस्टको प्रेमबाट उनीहरू अलग भएर संसारको प्रतिस्पर्धात्मक जीवन उनीहरूको हुन जान्दछ, अनि मण्डली चाहिँ पक्कै पनि स्वस्थ मण्डली नभइकन अस्वस्थ मण्डली बन्दछ। पावलले यही कुरा बताएका छन् कि हरेकमा फरक फरक वरदान छ। सात पदमा यहाँ बताइएको छ कि तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। एघार पदमा फेरि म पढ्न चाहन्छु, अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन् कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हौन्। प्रियहरू, आज ख्रिस्टको शरीरलाई हामीले हेर्ने हो भने उहाँ हाम्रो शिर हुनुहुन्छ। मण्डली ख्रिस्टको शिर हो र आज मण्डली येशु प्रभुको शरीरको रूपमा हामीले हेर्न सक्दछौ। शरीरमा फरक फरक अंगहरू हुन्छन्, फरक फरक त्यसको फंक्सनहरू, कामहरू फरक फरक हुन्छ। त्यसकारण विचार गरौं त प्रियहरू, तपाई र मेरो शरीरमा भएको कुनै पनि एउटा अंग यदि छैन भने कति अप्ठ्यारो हुन्छ। उदाहरणको लागि हामीसँग आँखा छैन भने आँखा नभएपछि कति गाह्रो हुन्छ। उदाहरणको लागि हामीसँग खुट्टा यदि हामीले हिँड्न सक्दैनौ भने हाम्रो जीवन एउटा स्वस्थ जीवन हुँदैन, कति गाह्रो अप्ठ्यारो परिस्थिति आउँदछ। विचार गर्नुहोस्, यदि तपाईँ र हामीले हाम्रो शरीरको कुनै एउटा अंग निष्क्रिय भयो भने कति अप्ठ्यारो हुन्छ। यहाँ विभिन्न बाइबलको विभिन्न पदमा भनिएको छ कि एउटाले अर्कोलाई तुच्छ अथवा सानो नठानोस्। हाम्रो शरीरमा भएका प्रत्येक अंगहरूको फरक फरक आफ्नो काम छ र उनीहरूको आफ्नो महत्व छ। कोही सानो अथवा कोही ठूलो भन्ने पक्कै पनि हुँदैन। त्यसरी नै यहाँ येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ, अनि मण्डली चाहिँ येशु प्रभुको शरीर हो। भने शरीरमा भएका विभिन्न अंगहरूको फरक फरक कामहरू भए जस्तै मण्डलीमा भएका विभिन्न व्यक्तित्वहरूको मण्डलीमा भएका विभिन्न यहाँ फरक फरक वरदान भएका व्यक्तिहरूको पनि आफ्नै जिम्मेवारी छन्, आफ्नो काम छ, आफ्नो महत्व रहेको छ। त्यसकारण सबैको समान भूमिका रहन्छ भनेर यहाँनिर पावलले जोड़ दिन खोजेका छन्। यी फरक फरक क्षमता फरक फरक वरदान भएका व्यक्तिले जब आफ्नो ढंगले आफ्नो वरदान अनुसार बोलावट अनुसार उनीहरूले काम गर्दछन्, जहाँ कसैले कसैलाई बाधा नपुर्याइकन उनीहरूले काम गर्दछन् भने एकअर्कालाई उत्साह दिएर काम गर्दछन्, कोही ठूलो कोही सानो नभनिकन कुनै विभेद रहित त्यहाँ एकअर्कालाई उत्साहित गरेर काम गर्दछन् भने मण्डली चाहिँ सुसज्जित हुन्छ भनेर पावलले यहाँ बताएका छन्। त्यसकारण आज मण्डली एउटा स्वस्थ मण्डली हुनको लागि पनि प्रियहरू तपाई र हामीमा एकता हुनु आवश्यक छ, किनभने हाम्रो मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ अनि एउटै प्रभु एउटै पवित्र आत्मा एउटै परमेश्वरमा हामीले विश्वास गरेका छौं भने हामी बीचमा विभिन्न खालका विमेलहरू र कुनै पनि किसिमको शत्रुता चाहिँ हुनु हुँदैन भनेर पावलले यहाँ बताएका छन्। म सरसर्ती अगाडि पढ्दै जानेछु प्रियहरू। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं र परिपक्व मानिस पनि ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसका जालझेल ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौं। पावलले यहाँ विस्तृत रूपमा बताएका छन् कि जब यदि हामीमा एकता हुँदैन भने, जब हामी यसरी एक अर्कामा यस्तै किसिमका कुराहरूले को ठूलो को सानो, कसको जिम्मेवारी बढ़ी कसको जिम्मेवारी कम भनेर यसरी एक अर्कामा विभाजनहरू हामीले ल्यायौं भने यसले ख्रीष्टको पूर्णताको नापसम्म हामी पुग्न सक्दैनौ। त्यसपछि हामीमा एउटा छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल ध्रुवता र फट्याईले यताउता उडाइएका बालक जस्ता हामी हुन पुग्दछौं। यदि त्यसो भयो भने त्यो मण्डली स्वस्थ मण्डली अवश्य पनि हुँदैन प्रियहरू, त्यो मण्डली वृद्धि हुँदैन प्रियहरू, त्यो मण्डलीमा समस्याहरू जस्ताको तस्तै हुँदछ। त्यसकारण यहाँ हामीलाई परमेश्वरको विभिन्न वरदानहरू छन्, विभिन्न किसिमका सेवा गर्ने उहाँको बोलावट अनुसार फरक फरक क्षमता परमेश्वरले दिनुभएको छ। त्यो कुरालाई मानिलिएर प्रियहरू हामी अगाडि बढ्न सकौं, एकतामा अगाडि बढ्न सकौं, प्रेम साथ अगाडि बढ्न सकौं, एकअर्कालाई सहेर यहाँ वचनमा भनिएको छ कि सारा दीनता नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न हामीले प्रयत्न गरौं भनेर वचनमा भनिएको छ प्रियहरू। पावलले अन्तिममा यसरी यो वचनलाई सकेका छन् कि बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ। हालेलुया। पक्कै पनि यहाँ प्रेमसित भनेको अर्थ तपाईं र हामी जो जस्तो भए पनि मण्डलीमा कोही धनी गरीब आउँदछन्, मण्डलीमा कोही शारीरिक असक्षमता भएका व्यक्तिहरू आउँदछन्, कोही चर्चको पास्टर हुनुहुन्छ, कोही सेवक हुनुहुन्छ, कोही एल्डर हुनुहुन्छ, कोही प्रचारक हुनुहुन्छ, कोही शिक्षकहरू हुनुहुन्छ, फरक फरक दान प्रदान भएका मानिसहरू मण्डलीमा छन्, फरक क्षमता भएका मानिसहरू मण्डलीमा छन्, तर सबैमा समान प्रेम हामीले देखाउनु चाहिँ पर्दछ। हामी येशूसम्मै बढ्दै जाउँ जो हाम्रो शिर हुनुहुन्छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोड़िएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन, हालेलुया। जब तपाईं र हामी येशूसँग गाँसिन्छौं, आफ्ना सबै वैमनस्यताहरू, आफ्ना सबै ईर्ष्या, आफ्ना सबै खराब विचारहरू, खराब प्रवृत्तिहरू, घमण्डहरू, हरेक प्रकारका कुराहरू कुविचारहरूलाई हामी त्यागेर येशूसम्म हामी जोडिन्छौं भने त्यहाँ कुनै पनि किसिमको बेमेल हुँदैन, त्यहाँ प्रेममा हामी अगाडि बढ़न सक्दछौं र हामी एकतामा अगाडि बढ़न सक्दछौं। र आजको वचनको मूल शीर्षक नै यही छ कि ख्रीष्टको शरीरमा एकता। आज हरेक ठाउँमा एकताको आवश्यकता छ प्रियहरू, मण्डलीमा एकताको आवश्यकता छ, जहाँ कहीँ परिवारमा एकताको आवश्यकता छ, सम्बन्धमा एकताको आवश्यकता छ। यदि तपाईँ हामी येशूसँग जोडिन्छौं भने जो हाम्रो शिर हुनुहुन्छ, हामी उहाँका अंगहरू हौं, शरीरको अंगहरू हौं, यदि हामी येशूसँग जोडिन्छौं भने, उहाँको प्रेममा हामी बढ्दछौं भने, तब हामीमा एकतामा आउने एउटा बल बुद्धि विवेक परमेश्वरले हामीलाई दिनुहुन्छ। हामीले हाम्रा शत्रुताका पर्खालहरू हामीले त्याग्न सक्दछौं र एकले अर्कालाई हामीले सहेर हामी प्रेममा अगाडि बढ्न सक्दछौं, धैर्यतामा नम्रतामा हामी अगाडि बढ्न सक्दछौं। के तपाईँ तपाईँको मण्डलीमा, तपाईँको व्यक्तिगत जीवनमा, तपाईँको परिवारमा, तपाईँको समाजमा एकता, मेलमिलाप, प्रेम चाहनुहुन्छ भने तपाईँ आज नै ख्रिससँग आउनुहोस्, ख्रिससँग जोडिनुहोस्, उहाँसँगको सम्बन्ध अझै बलियो बनाउनुहोस्। प्रियहरू, म यही उत्साह तपाईँलाई दिन चाहन्छु। हवस् त, आजको यो जीवनको वचन रेडियो कार्यक्रमको वचनको श्रृंखला म यही राख्दै तपाईँलाई यही उत्साह दिँदै विदा हुन्छु। सुन्दै गर्नुहोला जीवनको वचन रेडियो कार्यक्रम। हवस् त,
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: हेलम्बु एफएम 89.6 MHz।
3: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो। रंग हानदेन छ्याम छ्याम तसुमुला विवाह ताम्रु होसियार तसुगो। जयमसी तथा लासु फ्याफुल नमस्कार। स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अंक 40 रंग निधा स्वागत मुला नियोग तामाङ तिनी रंग याकर्गी महत्वपूर्ण चिन्तन पिनबरी से मुला रंग हानदेन छ्याम छ्याम तम तसुमुला बिसी छनोट लामा लानन होसियार तसुगो देन रंगला नुआला रोग देदा गेरारी वाङ्मका देदा सावधानी से दमसुगो। यदि रंग से गलत निगदे देन मित्रता लसुजी विषम परिणाम गदे भयानक ताबरी हमला परमेश्वर से रंगला लुइरा लागरी थनशुभा योजना दा एन खतरारी सोबरी हमशुला हितुपदेश 12:26 धनी नि रंगला मित्रतारी सचेत तामुला तसै दुष्टला ज्ञामसे थेनी गदे तानाला मुला जब रंग सही मिगदेन संगत लसु मुला थेनी गदे से रंग द जब ज्ञामरी पुईपरी रोलाला तसै जब रंग गलत मिगदे देन संगत लबा छनट लसुला थेनेगा से रंगदा हानी लबा ज्ञामी पुइसुबा पुइबरी हामला 1 कोरान्ती 2:14। तर जुन मिदेन परमेश्वर आत्मा आरे थेसले परमेश्वर आत्मालाई ताम गदेर विश्वास आला तिग्द विषम थेल लागेरी थे ताम गदे चा मूर्ख ताम हिन्ना थे जम्मन ताम गदे परमेश्वर आत्मा ज्ञाम से थे गोबरी खम्बा ताम गदे तबसे लमा थेसे गोबरी अखाम जब परमेश्वर आत्मा से हरंग हरंगी गेलाला गेला मुला परमेश्वर से रंगला लागरी सेमलबा ज्ञानी रंगदा मार्गदर्शन लसुमुला रंग आत्माला निर्देशन पालन लसुमुला थेनी गदे जो परमेश्वर आत्मा देन मेल आचामुला थेनी गदे से रंगदा बिलाकी रंग से किनबाई ज्ञान मूर्खता पूर्ण मुला थेने थेनी गदे से रंगदा इसी रंगला रुईला लागिरी थान्बा योजना पछ्यावलासी निरोत्साहित लाभ प्रयास लाला 1 कोरान्ती 15:33 चु ताम्री एनी गदे झुक्क्या थताउ आजबा मिला संगत लजी विषम जमा बानी बिहोर नोन नोङला जब रंग रंगला विश्वास बटवला बारी देन क्रिस रंगमन दोब प्रयास लसुमुला रंग जब प्रार्थना लुई खेती लवन मुस्युवा बाइबल पढाव लवन मुस्युला देन परमेश्वरला उपस्थित हरंगला सिचिब बिसी लोपन मुसुला रंग रंगला वरिपरि थेरङबा रोग गदे सेमसुमुला जोसे रंगला थे जब बानी गदे विकास लब प्रोत्साहित लमुला नुआकी रंगदा विचलित लवदेन जम्ब लिङ्ग तरिका गदे अपनाव लबारी आग्रा लब गदे 2 कोरान्ती 6:14 मे मोइबा दुईरी जुआ गिक्रिन मेदेन्ता नराक अल्बा रंग लसी एनी गदे नोन ख्रिस्त विश्वास अल्बा मि गदे देन छ्याम गिक तसी थप्राउ तिग्दे विषम ज्यावा देन पाप खमै दिग्बरी अखम ओछे धोप देन याल खाइमै ग्लागिक्री हाता हेचु द प्रभावकारी रूपी पछ्याप लागि यङसी याङला विश्वास यङसे लबगदे देन प्रतिबद्ध तादोला अन्यथा थेने गदे देन संगत लामा याङला आध्यात्मिक विकास री बाधा दोला दुई कुरन्थी छ अध्यायला सत्तर हेन्जे अठार थेदासलमा एनि गदे थेनि गदे ज्ञान फेसी खौ ओछे फेजी च्यु नैब मि गदे तिगै नोन थथुर्गो नाइ एनि गदे दा नलन मि सोला बिसी परम प्रभुसे सुम्बमुला नाइ एनि गदेला अब दोला ओछे एनि गदे चा नला जा जमे दोला बिसी जम्मन भन्दा ग्रीन परम प्रभुसे सुम्बमुला यदि रङला प्राथमिक लक्ष्य रङला स्वर्गीय अवधेन घनिष्ठ सम्बन्ध सुवरी देन यसु दा रङला प्रभुला रूपी पछाप लभ हिन्बा विषम रङसे रङला रोगरी सावधानी से छनोट लबरी आवश्यक मुला आमेन। परमेश्वर से रङ निदा प्रशस्त आशिष प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम
2: टाइम चेक इट्स 7 PM

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतको आदेश लगाइएको आरोप पुष्टि नभएको निष्कर्ष। मिटर ब्याज पीड़ित र सरकार बीच 9 बजे सहमति, आन्दोलन स्थगित।
1: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयुक्त क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
0: बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित। असार अन्तिम सातासम्म सरकारद्वारा 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो
0: डजेलधुराका किसान व्यवसायका आलु खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारी बारे छलफल। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
3: मैले जोड गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
0: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित। 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली पश्चिम चीन जाने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ।
5: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
1: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरूलाई चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयुक्त क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
5: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
6: विगतका दिनमा चाहिँ सहमति पनि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कार्यान्वयन भएन त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ हाम्रो चाहिँ यो आरान्वय के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कार्यान्वयन हुनुपर्छ बल्ल मिटर ब्याज पीडित चाहिँ न्याय पाउँछ। अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कार्यान्वयन जसरी पनि गर्नु पर्यो हाम्रो सन्देश चाहिँ यही हो। अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक दृष्टिबन्धक छिनुवा र बाध्यकारी चेकका पीडितहरू हुनुहुन्छ।
7: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
8: यी प्रतिवादीले इन्कार रहित बयान गरेको यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कार्य

0: अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। डेंगू रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ। डेंगूको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगू सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
1: यो डेंगू संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगूको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगू गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने सचेतना

0: वार्षिक 6 लाख मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28.82 करोड़ 14 लाख रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनी मार्फत 3,27,580.80 मेट्रिक टन यूरिया, 2,03,426.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो 4 वर्षमा 1,451 जना व्यवहारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवहारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो 4 वर्षमा 1,451 जना व्यवहारिसे बाल बालिका फेला परेको उल्लेख छ। व्यवहारिसे फेला परेको कुल बाल बालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गुलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन, अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर 4 टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुनेछिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
1: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
2: यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सञ्चालन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
1: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह रिपोर्ट विपदबारीको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।

0: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
1: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलू खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलू लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलू खेती तथा बिउ आलू उत्पादनमा लागेका छन्।
6: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलू उत्पादन गर्नुहुन्थ्यो, अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलू बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
7: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटिले बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
6: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलू खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलू उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलूको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
8: कृषि ज्ञान केन्द्रले, यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षका अलिअलि सञ्चालन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ, काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलू खेती हुने गरेको थियो, अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाइका प्रमुख पिताम्बर बस्नेत:
9: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ दोब्बर तेब्बर फाइदा हुन्छ नि त, त्यसलाई सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो हिउँदेर बर्खे गरेर। खास गरी हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
6: उन्नत जातका बिउ, सिँचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, CIN, रेडियो अमरगढी, डडेलधुरा।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदै
10: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मलाई भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला, त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यस्तो सिस्टम पनि छ।
5: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था, तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
11: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
12: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
13: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
12: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
14: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
15: कार्यक्रम साझा आवाज,
12: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
16: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
17: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
12: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
13: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
14: पसिनाको सम्मान, समानताको अभियान,
15: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
10: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो, तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैती योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको असार त कुर्नै भएन।
18: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउन चाहन्छु,
10: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ भनेको
18: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
10: त्योभन्दा पहिला अब
18: दुई वर्ष अगाडि भन्दा अहिले
10: त्यो मात्रै होइन त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला त विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रा चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ, अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
18: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ, सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो।
10: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छुमा गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 ह्याभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
18: ठाउँ पनि
10: होइन तपाईँको यस्तो छ अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिनले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ तपाईँ ह्याभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको चाहिँ त्यो मर्म सम्हारको अथवा तपाईँको चाहिँ त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन, त्यो भएको हुनाले अब जति सक्यो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको हुनाले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिकै सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरू चाहिँ मैले अगाडि भने जस्तै कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनुभएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ। कुन सडकमा अथवा तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। मैले त्यो यसका लागि चाहिँ अनुरोध गरेँ भनेको मैले जोर गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँलाई चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ।
18: फोन गर्ने नम्बर 1234
10: हजुर
18: पहिले जुन 1159 हटाएर नयाँ राख्नु भएको छ 100 नेपाल पुलिसलाई पनि गर्न सक्ने भयो 1155 नम्बर पनि गर्न सक्ने
10: भयो।
18: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
10: एकदमै हामीलाई पनि अल्पल हुनसक्छ, यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ, जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि अब बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ।
18: अहिले प्राधिकरणले छलफल चलाएको हो, धेरै नम्बर भन्दा एउटै नम्बर
10: हो, एकदम छलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेका छ।
18: के छ रिपोर्ट?
10: रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्सिपमा जानै पर्छ,
18: एकीकृत
10: रूपमा नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ, किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ, त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झिएको कारणले गर्दा भोलि मान्छेकोलाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि। त्यो भएको हुनाले हामी अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा एकीकृत तपाईँको आपतकालीन प्रतिकार्य प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ र त्यसमा हाम्रो गृहमन्त्रीज्यूले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ एप बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ। हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानै पर्छ, सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सब चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागिपरेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिराख्छौँ।
18: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टी ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु
10: इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तिनवटै सुरक्षा निकाय त्यहाँ,
18: किनभने नेपाल प्रहरीको एक प्रकारको सशस्त्रको अर्को अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था,
10: अहिले चाहिँ फरक फरक नै छ, अहिले त अब फरक नै गर्नु पर्यो, जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ भन्यो भने 11-14 चाहिँ गर्नुपर्ने हुन्छ, सशस्त्र प्रहरी नेपालको चाहिँ 11-14 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ। अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको फेरि 1234 हो, त्यो भयो भने जिल्लाको डिओसीमा हुन्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र प्रहरी बल नेपालको पनि हुन्छ, अहिले त्यसलाई आज हामी चाहिँ युज गर्न
18: भनेको अरू छोडेर 1234 गर्यो भने त्यो सबैले सुन्ने ठाउँ पनि
10: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना, किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ, जिल्ला सुरक्षा समिति भनेको के त भन्दा सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ, तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ। त्यो भएको हुनाले 1234 नम्बरमा चाहिँ हामीले कल गर्यो भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ।
18: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1234 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
10: जाजरकोटमा जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
5: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलु खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा
19: अहिले बेलुकीको 8 बजेको छ।

Ma te l'ambu è per il sindaco. Sapevo che non lo sai.

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल साउन 2 गते शनिबार, असाढ शुक्ल पक्ष चतुर्दशी तिथि, इस्वी सन् 2026 जुलाई 18 तारीख, नेपाल सम्बद 1146। आज कमैया मुक्ति दिवस पनि। आज बिहान सूर्योदय 5:20 समयमा भएको छ भने सूर्य अस्त भरि साँझ ठिक 6:59 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। सरकार र मिटर ब्याज पीड़ित बीच नौबुधी सहमति, आन्दोलन स्थगित। बागमती प्रदेश सरकारको मन्त्रालयको संख्या घटाएर 8 सीमित गरियो। 1 रूपियाँ घुस खाएको थाहा पाए पनि आफै एक्सनमा उत्रिने गृहमन्त्री गुरूङको भनाई। 25 दिनको अनुसन्धानपछि एमाले उपाध्यक्ष पौडेललाई साधारण तारिखमा रिहा गर्न विशेष अदालतको आदेश। नेपाल औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका अति आवश्यक औषधि उत्पादन गर्ने तयारी। मेक्सिकोमा 7.3 म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी। र एससीसी महिला अण्डर 19 प्रिमियर कप सेमिफाइनलमा नेपाल पराजित, यूएई फाइनलमा प्रवेश। साझा खबरको शुरूमा स्थानीय खबर। लायन्स क्लब अफ काठमाडौँ सिन्धु चौतारा सिटीको पदस्थापन तथा नयाँ सदस्यहरूको साधारण सदस्यता ग्रहण, इन्डक्सन एण्ड इन्सर्टलेसन कार्यक्रम हिजो चौतारा स्थित जुगर बोर्डिङ हाई स्कूलमा सम्पन्न भएको छ। कार्यक्रममा क्लबको नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पदको शपथ गराउँदै नयाँ कार्यकालको जिम्मेवारी हस्तान्तरण गरिएको थियो। नयाँ कार्य समितिको अध्यक्षमा राकेश राणा, प्रथम उपाध्यक्षमा ओमप्रकाश उप्रेती, द्वितीय उपाध्यक्षमा विकास दुलाल, तृतीय उपाध्यक्षमा कविन्द्र दुलाल, सचिवमा गोविन्द सापकोटा र कोष अध्यक्षमा सोनिया केसी चयन भएको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चौतारा साँगा चोकगोडी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मानवीय सहयोग क्षेत्रमा पुर्याउँदै आएको योगदान अनुकरणीय रहेको बताउनुहुँदै स्थानीय सरकार यस सेवामूलक अभियानसँग सधैँ सहकार्य गर्न तयार रहेको पनि उल्लेख गर्नुभएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325F नेपालका डिस्क्रिप्ट गवर्नर अजय प्रसाद खनालले लायन्स अभियान निस्वार्थ सेवाको अभियान भएको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै सदस्यले इमानदारी, अनुशासन र समर्पणका साथ काम गर्नुपर्ने बताएका छन्। क्लबको पूर्व अध्यक्ष रविन गौतमले पनि लायन्सको मूल उद्देश्य सेवा नै भएकाले नयाँ नेतृत्वले आपसी सहकार्य, पारदर्शी र सक्रियताका साथ क्लबलाई अगाडि बढ़ाउने विश्वास व्यक्त गरिएको छ र सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम अगाडि बढ़ाउन समेत आग्रह गरिएको छ। नवनियुक्त अध्यक्ष राकेश राणाले आफूलाई क्लबको नेतृत्वको जिम्मेवारी दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ। दोलखाको सैलुङ गाउँपालिकाले अस्थायी टहरा तथा पसल हटाउन आग्रह गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव नेउपानेद्वारा जारी सूचनामा अस्थायी घर टहरा हटाउन आग्रह गरिएको हो। दोलखाको सैलुङ गाउँपालिकाको महत्वपूर्ण पर्यटक स्थल सैलुङ डाँडा र कालापानी सैलुङ मिनी ग्रेट वाल भन्दा माथि बनेका अस्थायी टहरा हटाउन 15 दिनको समय दिएको छ। सो क्षेत्रमा हाल सञ्चालनमा रहेका अस्थायी टहरा एवं पसलहरू 15 दिनभित्र हटाई सैलुङको प्रकृति सौन्दर्यतालाई कायम राख्न सरकारवालाहरूको ध्यान आकर्षण गराएको छ। अनाधिकृत रूपमा निर्माण भएका टहराहरूले सैलुङको प्रकृति सौन्दर्य एवं फोहोर मैला व्यवस्थापनमा समेत बाधा पुगेको सूचनामा उल्लेख गरिएको छ। गाउँपालिकाको कालापानी सैलुङ मिनी ग्रेट वालदेखि सैलुङ डाँडासम्म कुनै पनि संरचना निर्माण र सञ्चालन गर्न नपाइने नीति रहेको सूचना मार्फत जानकारी गराएको छ र गाउँपालिकाले तोकिएको समयभित्र यस्ता संरचना नहटाए प्रचलित कानून अनुसार हुने चेतावनी समेत दिएको छ।
नेपाल चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द भएको छ। बिहिबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार हिजो बिहानदेखि फेरि ठप्प भएको छ। बिहिबार रातै भर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सड़क बगाएपछि सीमा नाकाको आवाज जावद पूर्ण रूपमा